0: 把个鸭鸭嘴露鸭鸭鸭鸭问的手的鸭鸭
1: 我说你 Radio Tiger 鸭鸭
2: यूहो रेडियो टाइगर 99.2 MHz गर्जन ससदै बाग्झै रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ यस टाइमका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया
3: अहिले बिहानको 6 बज्यो

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 18 गते आइतबार सन् 2026 अक्टोबर 4 तारीख असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको रेडियो संखुवा सभा 95.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दबाव रासोपा पालिका चुनावको तयारीमा।
0: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत ऋण। नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 जरिवानाको व्यवस्था।
1: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो। सन्चोको उत्पादन रोकियो।
0: फ्लाइ दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी चरम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मंचमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। पार्टी एकता रूपान्तरण र पुस्तान्तरणको दबाव बीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुन लागेको हो। विशेष महाधिवेशनले शेरबहादुर देउवा लगायत 70 वर्षमाथिका अधिकांश नेतालाई एकै पटक पाखा लगाउँदै गगन थापालाई सभापति बनाएको थियो। थापाको नेतृत्वमा 15 महाधिवेशन हुन लागेको हो। पार्टीभित्र नेतृत्वको वैधानिकता सम्बन्धी विवाद कायमै रहेका बेला महाधिवेशन हुँदैछ। यही बेला पूर्व सभापति देउवाको समूह समानान्तर महाधिवेशनमा लागेको छ। विशेष महाधिवेशनबाट पहिलो र दोस्रोलाई विस्थापन गरेर तेस्रो पुस्तामा नेतृत्व आउँदा पार्टीभित्र नयाँ शक्ति सन्तुलन मिलाउनु पर्ने दबावमा कांग्रेस रहेको छ। अर्कोतर्फ पार्टीको पुरानो साग फर्काउने गरी महाधिवेशनबाट प्रतिनिधित्वको स्वरूप र भावी राजनीतिक कार्यदिशा प्रष्ट पार्नुपर्ने चुनौती पनि कांग्रेस सामु रहेको छ। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने कांग्रेसमा दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसैबीच आजदेखि काठमाडौँमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अण्डरग्राउण्ड माइतीगढ़देखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्गमा रहेको अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भ्रकुटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
5: कांग्रेसपछि अब सत्तारूढ राजसपाको खबर। अन्य दलहरू आन्तरिक विवादमा रूमल्लिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 6 महिनापछि हुने स्थानीय तह अर्थात पालिका चुनावको तयारीमा होमिएको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय चुनावको लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशको पार्टी सभापति पदेन सदस्य हुने निर्णय गरेको छ। सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नागरिक र पार्टीको सम्बन्ध

0: सुदृढ़ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। अब हुने स्थानीय तहमा चुनावको केन्द्रित हुन र परिणाम देखिने गरी काम गर्न लामिछानेले निर्देशन दिनुभएको छ।
1: अतिविपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइदिएछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 गएको शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 रूपियाँ अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाहरूले अति विपन्न भनेर सिफारिस गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। सम्बन्धित स्थानीय तहले सिफारिस गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकारले 50,000 रूपियाँ र प्रदेशले 25,000 रूपियाँ नघट्ने गरी नगद अनुदान दिनुपर्नेछ। विधेयकमा भनिएको छ, अनुदान रकम नेपाल सरकार र प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ। अहिले घर बनाउँदा आम नागरिक ढुङ्गाको छानो, बालुवा, गिट्टी, ढुङ्गा, काठ लगायत सामग्री किन्न बाध्य छन्। यसले घर निर्माणको लागि विधेयक मार्फत प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव समेत गरेको छ। 10 भदौको रसुवाबाडीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। 8-11 गतेसम्म असोजमा भएको धेरै ठूलो वर्षापछि आएको बाढ़ीले पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा सयौं घर परिवार घरबार विहीन छन्। त्यस अवस्थामा सरकारले यस्तो व्यवस्था गर्न लागेको खबर नयाँ पत्रिकामा छ।
0: काया कैरनमा गाँठका कुराको अन्तिम श्रृंखलामा अनावश्यक खर्च नगरी पैसा कसरी जोगाउने र बढ़ाउने बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन, नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दवाब, रासोपा पालिका चुनावको तयारीमा विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै, मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत, ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग।
7: गाँठका कुरा।
1: गाँठका कुरा श्रृंखलामा गाँठ कमाउने कुरा गर्यौं, कमाएको गाँठ जोगाउने कुरा पनि गर्यौं, जोगाएको गाँठलाई कसरी बढ़ाउने भन्ने पनि बुझ्यौं। अब अन्तिम श्रृंखलामा एउटा अलिक फरक कुरा गरौं। गाँठ कमाउने भन्दा गाह्रो कहिलेकाहीँ गाँठलाई सही ठाउँमा खर्च गर्नुहुन्छ। गाँठ कमाउने जोगाउने उपायबारे थप जानकारी मिलन तिमिल सिन्हाबाट।
8: हामी सबैलाई पैसा कमाउन मन लाग्छ, बचत गर्न पनि मन लाग्छ, तर पैसा हातमा परेपछि एउटा समस्या शुरू हुन्छ। चाहना बढ्छ, खर्च बढ्छ र आवश्यकता भन्दा रहर ठूलो हुन थाल्छ। मोबाइल राम्रै चलिरहेको छ, नयाँ मोडल आयो किनिहालौं। घरमा खाना छ, साथीले बाहिर जाउँ भन्यो खाइहालौं। पुरानो मोटरसाइकलले काम चलिरहेको छ, अर्को राम्रो देखियो ऋण निकालेर किनिहालौं। एउटा एउटा खर्च सानो लाग्छ, तर यस्तै साना खर्च जोडिँदै गर्दा महिनाको अन्त्यमा खल्ती रित्दै अनि आफैले आफैलाई प्रश्न गरिन्छ, गाँठ गयो कहाँ? त्यसैले पैसा जोगाउने पहिलो उपाय हो आवश्यकता र चाहना बीचको फरक बुझ्नु। अर्को महत्वपूर्ण कुरा हो अनावश्यक ऋण नलिने। ऋण आफै खराब होइन, घर शिक्षा व्यवसाय जस्ता उत्पादनशील वा आवश्यक कामका लागि उचित ऋण उपयोगी हुन सक्छ। तर देखासिकी विलासिता र क्षणिक रहरका लागि ऋण लिँदा भविष्यको आमदानी आजै खर्च हुन्छ भन्ने त तपाईंलाई पनि थाहा नै छ। ऋण लिनु अघि 3 प्रश्न सोधौं। यो आवश्यक हो? यसको किस्ता तिर्न मेरो नियमित आमदानी पर्याप्त छ? अनि आपत पर्यो भने पनि यो ऋण तिर्न सक्छु? पैसा जोगाउनु भनेको विश्वास र सम्बन्ध जोगाउनु हो। पैसा कमाउने दौड़मा सम्बन्ध गुमायौं भने त्यो कमाईको अर्थ पनि कमजोर हुन्छ। साथीलाई पैसा सापटी दिनु परे स्पष्ट कुरा भनौं। परिवारमा आमदानी र खर्च बारे सल्लाह गरेर योजना बनाऊ। कसैसँग पैसा लिएको छ भने समयमै फिर्ता गर्ने प्रयास गरौं। समयमा तिरेको सानो ऋणले विश्वास बढ़ाउँछ, नतिरेको सानै ऋणले सम्बन्ध भत्काउँछ। त्यसैले जिम्मेवार आर्थिक जीवन भनेको आफ्नो पैसा मात्र जोगाउनु होइन, अरूको विश्वास पनि जोगाउनु हो। कमाईको केही हिस्सा बचत गरौं, केही आवश्यक खर्चका लागि छुट्याउं, केही भविष्यका लागि लगानी गरौं अनि आफ्नो क्षमता र आमदानी भन्दा माथिको जीवनशैली नबनाऊ। किनकि धनी देखिनु र आर्थिक रूपमा बलियो हुनु एउटै कुरा होइन। महँगो मोबाइल, ठूलो गाड़ी र ठूलो घर देख्नेले तपाईंलाई धनी देख्छ, तर यसले आफैलाई भने आफ्नै पीरले चाउरिएको मरिज बनाउँछ। सामान्य जीवन बिताएर नियमित बचत गर्ने, ऋण नियन्त्रणमा राख्ने र भविष्यका लागि लगानी गर्ने मानिसलाई अरूले गरीब देखे पनि त्यस्तो मानिस आर्थिक रूपले भित्रैबाट बलियो हुन्छ। अन्तत गाँठको कुरा केवल पैसा र कमाईको कुरा मात्रै होइन, गाँठसित गाँसिएको गाँठी कुरा हो। गाँठले जीवनमा सन्तोष र शान्ति आयो कि तनाव र अशान्ति? किनकि गाँठ आफ्नो र परिवारको स्वास्थ्य सुख र शान्तिका लागि चाहिने हो। त्यसैले गाँठ साथमा होस् र गाँठको नियन्त्रण आफ्नै हातमा होस् भन्ने कुरा नभुलौ।
0: फेरि पनि खबरकै सिलसिला। कुनै समय भित्री मधेसका जिल्लामा धेरै देखिने गरेको स्क्रब टाइफस यति बेला देशैभर फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार गएको पुष माघ यता 9872 स्क्रब टाइफसको संक्रमण देखिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार डोल्पा, मनाङ, मुगु बाहेक 74 जिल्लामा संक्रमण फैलिएको छ। यो अवधिमा 22 जनाले ज्यान गुमाए बनाएको रिपोर्ट ईडीसीमा आए पनि पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो। तर उनीहरूको स्कर्ट टाइकसबाटै ज्यान गएको भन्नेबारे थप पुष्टि गर्ने कार्य भइरहेको छ। दोस्रो विश्वयुद्ध ताका जापानमा फैलिएको स्क्रब टाइफस नेपालमा 1981 सनमा देखा परेको थियो। सन् 2015 भूकम्पपछि नेपालमा यो रोगको संक्रमण बढ़दै गएको देखिन्छ। शुरूआती वर्षमा यो रोग चितवन नवलपरासी लगायतका तराईका जिल्लामा बढ़ी सक्रिय रहेकोमा पछिल्ला वर्ष पहाड़ी र हिमाली जिल्लामा पनि फैलिँदै गएको छ। पछिल्लो एक महिनामा देशभर देखिएका 2738 संक्रमित मध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशका रहेका छन्। ईडीसीका अनुसार लुम्बिनीमा एक महिनामा 707 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। स्क्रब टाइफस घाँसपात दाउरा तथा कृषि काम गर्ने क्रममा किर्नाको टोकाईबाट सर्ने गर्छ। विशेष गरी गाउँघर झाड़ी तथा बढ़ी हरियाली भएका क्षेत्रमा यसको जोखिम धेरै हुने डाक्टरहरूले बताएका छन्। किर्नाको टोकाईबाट बच्न शरीर पूरै ढाक्ने कपड़ा पंजा र घुँडासम्म छोपिने जुत्ता लगाउन डाक्टरको सल्लाह छ। झाड़ी तथा बुट्यान भएको क्षेत्रमा यस्ता प्रकारका किर्ना बढ़ी पाइने भएकोले घर वरिपरिको झाड़ी तथा बुट्यान सफा राख्न समेत सल्लाह दिएका छन् डाक्टरहरूले। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: चिसो मौसममा रुघाखोकी टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सन्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि सन्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन सामाजिक सुरक्षा चाडपूर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रिएपछि असोज 5 गतेदेखि सन्चोको उत्पादन रोकिएको छ। सन्चोको माग चौथर्थी राम्रो रहे पनि उत्पादन गर्ने जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा सुविधा सम्बन्धी विवादमा परेको छ। 2081 साल चैत 15 गते तत्कालीन राजावादी आन्दोलनमा सन्चोको कारखानामा आगजनी गरिएको थियो। आगजनीबाट भौतिक संरचना र मेसिन पूर्ण रूपमा क्षतिग्रस्त भए। जोड़जाड़ गरेर कम्पनीले सन्चो उत्पादनलाई फेरि शुरू गरेको हो। उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा सुविधाको माग लिएर धरनामा बसेपछि काम रोकिएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीले जड़ीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन संकलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदै आएको छ। सन्चो सहित बाम त्यसै गरी हिमालयन मसाज आयल जटा केश तेल शिलाजित लगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन्। कम्पनीको सबैभन्दा चिनिएको उत्पादन मध्ये सन्चो एक हो। रोकियो सन्चोको उत्पादन गोर्खापत्रमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
0: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सरकारले कक्षा बाह्रको नतिजा विगतका वर्षभन्दा छिटो प्रकाशन गरे पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा निर्धारित समयमै अघि बढ़ाउन सकेको छैन। चिकित्सा शिक्षा आयोगको आर्थिक वर्ष 2083-84 शैक्षिक क्यालेण्डरमा असोजको तेस्रो हप्ता एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी मसान्तसम्म नतिजा प्रकाशन गर्ने उल्लेख छ। तर आयोगले कार्तिक 14 गतेदेखि मात्र प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। आयोगको तयारी अनुसार प्रवेश परीक्षा क्यालेण्डरमा तोकिएको समयभन्दा झण्डै एक महिना ढिला हुनेछ। गएको वर्ष कक्षा बाह्रको नतिजा साउन 19 प्रकाशन भएको थियो भने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा कार्तिक 15 गतेदेखि सञ्चालन गरिएको थियो। यो वर्ष कक्षा बाह्रको नतिजा झण्डै डेढ महिना अघि 5 असारमा प्रकाशित भयो। सरकारले विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो शुरू गर्ने र शैक्षिक क्यालेण्डरमा एकरूपता ल्याउने उद्देश्यले कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको दावी गर्दै आएको छ। गएका वर्षहरूमा कक्षा बाह्रको नतिजा प्रकाशन गर्न झण्डै 3 महिना लाग्ने गरेकामा यो वर्ष झण्डै 40 दिनमै नतिजा प्रकाशन गरिएको थियो। त्यसअनुसार विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया अघि बढ़न भने सकेको छैन। कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। यूएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाइ दुबईको विमानमा सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेका छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टेनमाथि आपतकालीन बन्सरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलिएको यूएईको सरकारी समाचार संस्था बामलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। यसअघि आक्रमणमा चक्कु प्रहार गरेको भनिएको थियो। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणको क्रममा विमानले झण्डै 1 मिनटमै 17,000 फीट उचाइ गुमाएको फ्लाइट राडा 24 को तथ्याङ्कले देखाएको छ। यूएईका महानिधिवक्ता हमद सैफ अल सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरेको देखिएको छ। तर उनले वास्तवमा के उद्देश्यले विमान नियन्त्रणमा लिन खोजिरहेका थिए भन्ने विषय अझै पनि स्पष्ट भइसकेको छैन। यूएईले सहचालकको राष्ट्रियता औपचारिक रूपमा सार्वजनिक गरेको छैन। तर साउदी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनी ओमानी नागरिक भएको जनाएको छ। मीडिया रिपोर्ट अनुसार उनलाई ओमानमा चरमपन्थी विचारधारासँग सम्बन्धित आशंका कारण उडान कार्य गर्न प्रतिबन्ध लगाइएको थियो।
4: अब खेल खबर। भारत र वेस्ट इण्डिज बीचको 3 खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगिएको छ। 3 खेलको श्रृंखला भारतले 2-1 जितेको छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा पनि भारत 8 विकेटले नै विजयी भयो। यस्तै हिजो चण्डीगढ़मा भएको तेस्रो खेलमा वेस्ट इण्डिजले भारतलाई 5 विकेटले पराजित गर्दै श्रृंखलामा क्लीन स्वीप हुनबाट जोगिएको हो। भारतले दिएको 352 रनको लक्ष्य वेस्ट इण्डिजले 5 विकेट गुमाएर पूरा गरेको थियो। यो खेलमा वेस्ट इण्डिजका साई होपले अभिजित 162 रन बनाएका छन्।
3: अब केही खबर संक्षेपमा। नेपाली आकाशबाट मनसून बाहिरिन शुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी भागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भागका थोरै ठाउँबाट मनसून बाहिरिएको हो। मनसूनी वायु कमजोर हुँदै गएकोले केही दिनमा पूरै बाहिरिने आकलन रहेको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून भित्रन्छ भने अक्टोबर 2 बाहिरिने गर्छ। तर यसपटक सरदर मिति नागिसक्दा पनि मनसून बाहिरिसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भाग, गण्डकी र लुम्बिनीका पश्चिमी भागमा पश्चिमी वायु सक्रिय छ। कोशी, मधेस, बागमतीका सबै भाग र गण्डकी र लुम्बिनीको पूर्वी भागमा भने मनसुनी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनीको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाड़ी एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
4: मोगली नारायणगढ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढेपछि यात्रा कष्टकर बनेको छ। जस्तै नजिकै गर्दा यस सड़क खण्डमा गाड़ीहरूको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिँदा यात्रुले शास्ती खेप्नु परेको छ। गएको एक महिनादेखि तुइन खोला, नाम्ची खोला, केराबारी लगायतका ठाउँमा पटक पटक पहिरो खस्दै आएको खबर गोर्खा पत्रमा छ।
3: सिन्धुपाल्चोकको इको क्षेत्रमा आएको पहिरोका कारण बन्द भएको कोदारी सड़क सञ्चालनमा आउन लागेको छ। सड़क भाँसिएर साँगुरो भएको तातो पानीको घट्टे खोलामा 40 फुटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको सड़क डिभिजन कार्यालय दोलखा चरीकोटका प्रमुख सिनियर डिभिजनल अफिसर नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। कोदारी राजमार्गको मरमत र पुननिर्माणको काम सड़क कार्यालय चरीकोटले गर्दै आएको छ। चाडपर्वलाई लक्षित फलफूल र रेडीमेड सामान बोकेका ठूला कन्टेनर कोरालातर्फ नगई न्यालमतर्फ मोड़िएका छन्। ती कन्टेनर तातो पानीबाट पास गर्ने चिनिया व्यापारीको गृह कार्य रहिरहेको छ। हिमालय सीमापार वाणिज्य संघले पनि चाडपर्व लक्षित सामान ल्याउने विकल्प तातो पानी मात्रै भएकाले नाका खुलाउन दबाव बढ़ाइरहेका छन्। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: राजसभा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको छ महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ, ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त देशको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योग व्यवसायी भन्छन् सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनतर्फ मात्रै केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योगी व्यवसायको मनोबल बढ़ाउनु पर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ। सरकारका 6 महिना बैंकमा थुप्रियो पैसा, लगानीमा छैन उत्साह, अन्नपूर्ण पोस्टमा खबर छ।
3: काया खैरनमा अब पालो उखानको,
4: नाफा कमाउन साहस चाहिन्छ।
3: उखान सँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
4: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन। नेतृत्व चयनसँगै एकता रूपान्तरण र जनमत फर्काउने दबाव, रासोपा पालिका चुनावको तयारीमा।
3: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै। मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत ऋण। नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था।
4: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो, सञ्चोको उत्पादन रोकियो।
3: फलाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी, चरमपन्थी विचारधारासँग सम्बन्धित रहेको आशंका।
4: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।
3: र अन्त्यमा आजको कार्टुन, गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको पुरानो कार्टुन। कांग्रेसको यसअघि भएको विशेष महाधिवेशनसँग कार्टुन सम्बन्धित भए पनि अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ दुईजना कार्यकर्ता कांग्रेसको 4 तारे झण्डा बोकेर कतै कतै जाँदैछन्। त्यही क्रममा एकजनाले सोध्दैछन्, अनि तपाई चाहिँ कुन कांग्रेस नि? हाई हाई कांग्रेस कि बाई बाई कांग्रेस? बुझ्नु भएन, भाई भाई कांग्रेस कि दाई दाई कांग्रेस भनेको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: हुँदासँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र हुन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम हुन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: कर्णाली प्रदेशका विभिन्न सड़क जीर्ण हुँदा यात्रुलाई शास्त्री पटक पटक आग्रह गर्दा पनि मर्मत र स्तरोन्नति नभएको जनगुनासो।
1: झुङ्गामा रक्तसवार सेवा सञ्चालनमा लुम्बिनी सरकारले कुष्ठरोग निवारण गर्न सबै जिल्लामा छाला रोगको पहिचानका लागि स्क्रिन अभियान थाल्यो।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदै 7,500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि सहभागी हुने।
1: र भारतले एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदक जित्यो, फाइनलमा पाकिस्तान 19 रनले पराजित। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। यसै गरी तपाईँ हामीलाई दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुन्दै हुनुहुन्छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशका धेरै जसो सड़क जीर्ण हुँदा यात्रुले शास्ति खेप्नु परेको छ भने दुर्घटनाको जोखिम पनि कायम रहेको छ। स्थानीयले पटक पटक माग गर्दा पनि कर्णाली राजमार्गको सुधार र स्तरोन्नति हुन सकेको छैन। विभिन्न सड़क खण्ड मर्मत गरेको केही दिनमै पुनः जीर्ण हुने समस्या दोहोरिने गरेको छ। सुर्खेदेखि जुम्लासम्मको 232 किलोमिटर सड़क खण्ड अन्तर्गत एसमोट, हुलमा, सेरीघाट, मानमा र ताडी मुल्फा लगायतका ठाउँमा मर्मत गरिए पनि केही दिनमै सड़कमा खाल्डाखुल्डी पर्ने गरेको स्थानीयले बताएका छन्। कालीकोटको सेरीघाट, हुलमा र मानमा क्षेत्रमा सड़क मर्मत भए पनि टिकाउ नहुने उनीहरूको भनाइ छ। यो क्षेत्रमा सड़क वर्षामा हिलामे तथा अरू बेला धुलामे हुने गरेकाले जोखिमको यात्रुले गर्नु परेको छ। सड़क डिभिजन कार्य जुम्लाका इन्जिनियर सौरभ कुमार सिंहले भने सड़कको भित्री भाग बलियो बनाउन अहिले पलातो राख्ने काम भइरहेको बताउनु भएको छ। भित्री संरचना बलियो नबनाई कालोपत्रे गर्दा सड़क भाँसिन सक्ने भएकाले चरणबद्ध रूपमा मर्मत र कालोपत्रे गर्ने काम भइरहेको उहाँको भनाइ छ। उहाँले कर्णाली राजमार्गका अप्ठ्यारा खण्डमा ठेक्का लाग्ने प्रक्रिया अघि बढ़ेको बताउनुभयो। केही ठाउँमा ठेक्का लागिसके पनि निर्माण व्यवसायले समयमा काम नगर्दा समस्या देखिएको कार्यालयले जनाएको छ। यसै गरी कर्णाली करी ज्वरो लगायतका अन्य सड़क खण्ड समेत मर्मत र निर्माणमा ढिलाइ हुँदा यात्रुले शास्ति भोग्नु परिरहेको गुनासो गरेका छन्। उनीहरू यो सड़क खण्ड मर्मत सुधार तथा स्तर उन्नति गर्न तीन तहका सरकारले आवश्यक समन्वय गरी प्रभावकारी काम गर्नुपर्ने माग गरेका छन्।
1: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रक्त संचार सेवा सञ्चालनमा ल्याएको छ। सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीय स्तरमै उपलब्ध हुने भएको छ। प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले प्रतिष्ठान र अमेरिकाले नेपाल मेडिकल फाउण्डेशनको सहकारी तथा सहयोगमा रक्त संचार सेवा सञ्चालनमा ल्याएको बताउनु भएको छ। अब प्रतिष्ठानमै आवश्यक परेका बिरामीलाई तत्काल रगत उपलब्ध हुने प्रतिष्ठानका निर्देशक डाक्टर विनम्र श्रेष्ठले बताउनु भएको छ। यसअघि बिरामीलाई रगत आवश्यक पर्दा सेवाग्राही तथा आफन्तलाई निकै सकस हुने गरेको थियो। प्रतिष्ठानको नयाँ रक्त सेवा सञ्चालनले विशेष गरी आकस्मिक उपचार र शल्यक्रियालाई का बिरामीलाई रगत उपलब्ध गराउन सजिलो हुने प्रतिष्ठानले जनाएको छ। रगतको आवश्यकता पूर्ति गर्न नियमित रक्तदानमा सहभागी हुन पनि प्रतिष्ठानले सबैलाई आह्वान गरेको छ।
0: कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। भजरी नगरपालिका तीन ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुईजना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भजनी नगरपालिका तीन पडरियाका लोकबहादुर साउँ, धन्या साउँ र गम्भीर साउँ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी यगवेन्द्र तिमेसनाले उनीहरूले प्रहरी हवलदार विनय प्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेको बताउनु भएको छ। घाइते दुवैजना प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। डीएसपी तिमेसनाले सामान बोक्न प्रयोग गरेको दुईवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको बताउनु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारण गर्न भन्दै प्रदेशका सबै जिल्लामा छालारोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले चालू आर्थिक वर्षमा प्रदेशका सबै जिल्लामा छालारोग पहिचान अभियान सञ्चालन गरिने बताउनु भएको छ। उहाँले कुष्ठरोगका बिरामीको संख्या बढ़दो क्रममा रहे पनि नयाँ बिरामीको पहिचान र उपचारमा थप प्रभावकारी पहल आवश्यक रहेको पनि बताउनु भएको छ। कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या पनि बढ़दै गएको उहाँले बताउनु भएको छ। विशेष गरी क्यान्सर लगायतका रोगको जोखिम बढ़दै गएकाले समयमै रोग पहिचान र उपचारमा प्राथमिकता दिनुपर्ने उहाँले औल्याउनु भएको छ। उहाँले कुष्ठरोग प्रभावित व्यक्तिलाई उपचारको पहुँचमा ल्याउनका साथै सामाजिक सुरक्षाको दायरामा समेट्नुपर्नेमा जोड़ दिनुभएको छ। कुष्ठरोग स्वास्थ्यमा समस्या मात्र सीमित नरहेको भन्दै आचार्यले यो रोगका कारण प्रभावित व्यक्तिको सामाजिक तथा आर्थिक अवस्था समेत प्रभावित हुने बताउनु भएको छ। सामाजिक विभेद र लाञ्छना अन्त्य गर्न राज्यका कार्यक्रमसँगै समुदाय स्तरमा चेतना विस्तार गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। यसैबीच लुम्बिनी प्रदेशमा अहिले 547 जना कुष्ठरोगका बिरामी रहेको सरकारी तथ्याङ्क छ।
0: डोल्पामा लागू पदार्थ सेवन गरी सवारी चलाउने 3 जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 करपघाटमा गरिएको चेकिङमा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका 3 जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। VE 123 50 जीपको चालक जाजुकोटको नल्का नगरपालिका 22 वर्षीय धीरेन्द्र बस्नेत लुम्बिनी प्रदेश 03-001-0068 नम्बरको जीप चालक बर्दियाको बारबर्दियाका 22 वर्षीय अनिल चौधरी र अनोज चौधरी र 52-54-63 नम्बरको मोटरसाइकल चालक रूकुम पश्चिमका 25 वर्षीय नवीन बुढातोपीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 17 जना सवारी चालकको गरिएको लापसे चेकिङमा 3 जना चालकले लागू पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। भेरी खबर खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भाद्र 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
3: निगरानी सेवा केन्द्रको लागि जयदुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, बिहार सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
4: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
2: धोडहरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोडहरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
4: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, तासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
2: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको 3rd शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जनको समय बाघ झै।
7: सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
8: कतै पनि दुःख गरी पर्दैन
9: सूचना।
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला र गत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, घाट दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि दाङ जाजरकोटको रेडियो हाम्रो पाइरा तथा बर्दियाको रेडियो टाइगर, रेडियो सम्वाद र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। अहिलेसम्म हामीले कर्णाली प्रदेशका विभिन्न सड़क जीर्ण हुँदा यात्रुलाई शास्ति, पटक पटक आग्रह गर्दा पनि स्तर उन्नति र मर्मत नभएको जनगुनासो, जुम्लामा रक्त संचार सेवा सञ्चालनमा लुम्बिनी सरकारले कुष्ठरोग निवारण गर्न सबै जिल्लामा छालारोग पहिचानका लागि स्क्रीनिङ अभियान सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर, रुकुम पश्चिममा लागू औषधको दुर्व्यसनीमा बालबालिका फँसेको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा लागू औषध नियन्त्रणका विषयमा भएको छलफलमा उनीहरूले लागू औषध नियन्त्रणका लागि एकीकृत कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका छन्। मुसिकोट नगरपालिका 5 को हेमनानन्द नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल प्रसाद देवकोटाले लागू औषधको उत्पादन, उपभोग र बिक्री वितरण बढ़ेको बताउनु भएको छ। उहाँले विद्यालय र अभिभावक बीच सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ। विजयश्वरी इंग्लिश मीडियम बोर्डिङ स्कूलका प्रधानाध्यापक जय बहादुर थापाले लागू औषध सेवनको असर विद्यालयसम्म परेको बताउनु भएको छ। उहाँले विद्यालयको 100 मिटर आसपास मदिरा तथा सुर्तीजन्य पदार्थ बेच्न नपाइने कानूनको कार्यान्वयनमा जोड़ दिन पनि अनुरोध गर्नु भएको छ। गैर सरकारी संस्था महासंघका अध्यक्ष भीमराज ओलीले लागु औषध सेवनको अवस्था भयावह बन्दै गएकाले सबै मिलेर रोकथाम गर्नेतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो। यस्तै रूकुम उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्काले बालबालिकाको रेखदेख तथा निगरानीमा अभिभावकको चासो नहुँदा विद्यार्थी कुलतर्फ लागेको बताउनु भएको छ। यिनसँगका जिल्ला प्रतिनिधि जीवन खड्काले जिल्लाका विभिन्न स्थानमा अफिमको खेती हुने गरेको प्रहरीले नष्ट गर्ने गरेको खबर थाहा हुने तर खेती हुने जग्गाको धनी पत्ता नलाग्ने गरेकाले यसमा कडाई गर्न आवश्यक रहेको बताउनु भएको छ। यस्तै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन र परियारले लागु औषधको उत्पादन सेवन र बिक्री वितरणमा कडाई गरिएको बताउनु भएको छ। उहाँले चालू आर्थिक वर्षमा एकवटा मात्रै मुद्दा दर्ता भएको र दुईजना पक्राउ परेको बताउनुभयो। गत वर्ष भने 17 जना पक्राउ पर्दा 8 मुद्दा दर्ता गरिएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक परियारले लागु औषधको परिचय असर तथा न्यूनीकरणका उपाय र जिल्लाको अवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो।
1: दाङको घोराई तुलसीपुर सड़क अन्तर्गत निर्माणाधीन पुलको कामले बल्ल गति लिन थालेको छ। ठेक्का सम्झौता भएर सुस्त गतिमा काम भइरहेको भन्दै आलोचना भइरहेका बेला पछिल्लो समय भने पुलको कामले गति लिएको दावी गरिएको हो। हापुर खोलामा निर्माणाधीन 4 लेन पुलको भौतिक प्रगति 40% पुगेको छ। ठेक्का सम्झौता अनुसार 84 पुस 28 गति सक्नुपर्ने निर्माणको काम अहिले करिब आधा भएको हो। 4 लेन पुल निर्माणका लागि 79 असार 29 गते 27,84,00,000 रूपियाँमा शर्मा सगुन जेबी रूपन्देहीसँग ठेक्का सम्झौता भएको हो। सम्झौता अनुसार 82 पुस महिनामा पुल निर्माण कार्य सकिनुपर्ने भए पनि काम पूरा नभएपछि 2 वर्षका लागि म्याप थप गरिएको हो। पुल रेक्टर कार्यालय नेपालगंजका इन्जिनियर सुरेश चौधरीले थप गरिएको म्यापमा पुल निर्माणको काम सक्ने गरी निर्माण भइरहेको दावी गर्नुभएको छ। रूपन्देहीसँग ठेक्का सम्झौता भएको हो। सम्झौता अनुसार 82 पुस महिनामा पुल निर्माण कार्य सकिनुपर्ने भए पनि काम पूरा नभएपछि 2 वर्षका लागि म्याप थप गरिएको हो। पुल रेक्टर कार्यालय नेपालगंजका इन्जिनियर सुरेश चौधरीले थप गरिएको म्यापमा पुल निर्माणको काम सक्ने गरी निर्माण भइरहेको दावी गर्नुभएको छ। रूपन्देहीसँग ठेक्का सम्झौता भएको हो। सम्झौता अनुसार 82 पुस महिनामा पुल निर्माण कार्य सकिनुपर्ने भए पनि काम पूरा नभएपछि 2 वर्षका लागि म्याप थप गरिएको हो। पुल रेक्टर कार्यालय नेपालगंजका इन्जिनियर सुरेश चौधरीले थप गरिएको म्यापमा पुल निर्माणको काम सक्ने गरी निर्माण भइरहेको दावी गर्नुभएको छ।
11: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
12: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
11: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
12: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
11: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
12: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
11: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
12: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
11: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
12: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने। खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ। पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
11: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
12: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
11: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
12: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
11: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
12: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
11: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
7: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
10: स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
13: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
13: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
14: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
13: फर्जीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
14: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
13: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
14: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।

हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फरपर्दो सेवा तपाईँको साथमा। माछा

0: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कञ्चनपुरको प्रसिद्ध दोधारा चाँदनीको झलुङ्गे पुल निर्माण गर्न करिब एक वर्ष लाग्ने भएको छ। पुलमा क्षतिको अध्ययन गर्न पुगेको प्राविधिक टोलीले यस्तो ठहर गरेको हो। पुलमा क्षतिको अवस्था र कारणबारे स्थलगत अध्ययन गर्न संघ र प्रदेश सरकारले प्राविधिक टोली पठाएको हो। सस्पेन्सन ब्रिज डिभिजन उपमहानिर्देशक कमल कुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले पुलको स्थलगत अध्ययन गरेको छ। अध्ययनका क्रममा पुलको ढलेको पिलरसँगै दायाँ बायाँ तर्फका थुप्रै पिलर समेत कमजोर अवस्थामा रहेको पाइएको छ। उहाँले महाकाली नदीमा आएको तीव्र वहावका कारण पिलरको फाउण्डेशन आसपासको माटो तथा संरचना बगाउँदा पुलमा क्षति पुगेको बताउनु भएको छ। पुल निर्माणका लागि प्रदेश सरकारको मात्रै पर्याप्त स्रोत नहुने भएकाले संघीय सरकारको सहयोग समेत आवश्यक पर्ने पनि अधिकारीले बताउनु भएको छ। सरकारले छिट्टै बजार व्यवस्थापन गरेर निर्माण बजेट व्यवस्थापन गरेर निर्माण प्रक्रिया अघि बढ़ाए पनि पुल निर्माण पूर्ण रूपमा गर्न करिब एक वर्ष लाग्न सक्ने उहाँको भनाइ छ।
1: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्रसंघले गम्भीर मानवीय संकट सामना गरिरहेका 12 देश तथा क्षेत्रमा जीवन रक्षकको सहायता पुर्याउन 16 करोड़ अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला सम्बन्धी कार्यालयका अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट 15 करोड़ डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरून, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, रोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याएको छ। त्यसै गरी यी 12 मानवीय संकटमा रहेका अपाङ्गता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप 1 करोड़ डलर छुट्याएको छ। यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेश बनाउन सहयोग गर्ने

0: मात्र काँक्रा गर्दा पनि मर्मत र स्तर उन्नति नभएको जनगुनासो।
1: जुम्लामा रक्त सेवा सञ्चालनमा लुम्बिनी सरकारले कुष्ठ रोग निवारण गर्न सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदै 7,500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि सहभागी हुने।
1: र नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता दिलाउन नेपाली क्रिकेट संघ क्यानले आवश्यक प्रक्रिया पूरा गर्यो। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र शब्दकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: धेरै धेरै धन्यवाद छ है नानी।
4: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
3: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
4: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
3: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
4: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक।
3: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
4: सम्पर्क मोबाइल नम्बर 98400 46368।
5: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672, 98224-21679 र 98125

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 21 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
1: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, दिया सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चौक हाट बजार,
2: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
0: धोढरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोढरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतिया मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
2: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनजोटी माध्यमिक विद्यालय पकुवा, भुरी गाउँका लागि ओडा कार्यालयको परिसर भुरी गाउँ, टासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभा हल बग्नाहा।
0: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ भाग्छ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0896-93। गर्जन्छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक मृग बजार बर्दिया

0: बस्तीको पश्चिमपट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
1: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चार स्टोर छ नि।
3: ओ, अब चिन्ता गर्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिने पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98 699 71 777। घर संसार स्टोर, रेडियो टाइगर भए

0: गतै समय बार सबै कुराहरू लेखेर र जिज्ञासाहरू पनि कफीमा लेखेर तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। कार्यक्रमको शुरूवाती चरणमा छु, तपाईँ फोन गर्ने तर्खर गर्दै गर्नुहोला, म कार्यक्रमलाई जोड्न गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज अश्विन महिना यानि कि असोज महिना 18 गते आज आइतबार, तदनुसार ईस्वी सन 2026 आज अक्टोबर 4 तारीक नेपाल सम्मत 1146 यहाँ लागा। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण पक्ष परम पवित्र पावन दिन रहेको छ। आज अष्टमी 3:47 पला बिहान 7:29 अष्टमी थियो। यतिखेर भने नवमी तिथि प्रारम्भ भइसकेको छ। पुनर्वसु नक्षत्र 51:20 26:30 परिगयोग 24:40 तैतिलकरण 30:49 आज आनन्दादि योगमा ध्वज योग रहेको छ। आजको दिनमानको समय 29:27 बिहान सूर्योदय 5:58 जाँदा भयो। साँझ सूर्यास्त 5:45 जाँदा रहनेछ। आज नवमी श्राद्ध, आज मातृ नवमी श्राद्ध पनि हो। आज जीवत पुत्रिका व्रत यानि आजको दिनलाई जितिया पर्व पनि भन्ने गरिन्छ। सम्पूर्णलाई जानकारी गराए। अब कार्यक्रममा जानकारी गराउँछु तपाईँको ग्रह गोचर। आजको दिन आकाश खगोलमा आकाशमा कुन कुन ग्रह कुन राशिमा भ्रमण गरेर तपाईँ हाम्रो जिन्दगीमा उताप चढाव ल्याइरहेका छन् भन्ने कुरामा, सूर्य कन्या राशिमा हुनुहुन्छ, चन्द्रमा यतिखेर मिथुन राशिमा देखिनु भएको छ। रात्रिको 8:54 मिथुन राशिमा रहनुहुनेछ। यानि कि यसको अर्थ हुन्छ आज जन्मिने सम्पूर्ण जातकको भने रात्रिको 8:54 जन्मिनेको मिथुन राशि हुनेछ। तदुपरान्त कर्कट राशि रहनेछ। मंगल कर्कट राशिमा छन्, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा छन्, शनि ग्रह मीन राशिमा रहेका छन् भने राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको दिनलाई कसरी ग्रहले अगाडि बढ़ाउँछ भन्ने कुरामा तपाईँको मेष आदिबार राशिफल प्रस्तुत गर्छौ। तर आज नवमी श्राद्ध हो, आजबाट तिथि घटबड छैन। आज नवमी, भोलि दशमी अनि एकादशी, द्वादशी, त्रयोदशी लगातार गर्नुहोला अनि 24 गते औंसी समापन पनि छ है। अब कार्यक्रममा रहेर जानकारी गराउँछु तपाईँको मेष आदिबार राशिफल कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदिबार राशिफलले के गर्छन् राशिफल। आजको दिनमा तपाईँलाई सकारात्मकता ऊर्जा प्राप्त रहने नै छ। काममा सकारात्मक हुनुका साथ साथमा आमदामीमा पनि आज वृद्धि रहने सम्भावना छ। लामो दूरको यात्रामा पनि सहज हुनेछ। पछिका निर्णयहरू पनि आज गर्दै जानुहोला, तपाईँलाई राम्रो मिल्ने योग छ। शेयर बजार लगानीकर्ताहरूको लागि आज असाध्य महत्वपूर्ण दिन रहन सक्छ, तर पठन पाठनमा कमजोरी हुनेछ। काममा बाधा अर्चन आइपर्ने सम्भावना छ। सोच एकदम सकारात्मक हुन्छ, सबैले प्रशंसा गर्नेछन्, राजकीय सम्मान प्राप्त हुन्छ। राजनैतिक क्षेत्रमा आज आफ्नो असाध्य महत्वपूर्ण कामहरू सम्पादन रहनेछ। मन कता कता बिग्रिन सक्छ, चञ्चलता हुन सक्छ, तपाईँले सोचेका काममा अधुरो हुने युगहरू छन्। धार्मिक क्षेत्रमा अलि मन कम हुन सक्ने सम्भावना भएकाले अलिकति आध्यात्मिक क्षेत्रमा अगाडि बढ्नु राम्रो हुन्छ। मन असाध्य भ्रमित रहने युगहरू छन्। राहुको दृष्टिले गर्दा काममा विवादित पनि गर्न सक्छ, तर चन्द्रमाको कारण आजको दिन असाध्य राम्रो रहनेछ। डुबेका धनहरू अचानक हात पर्न सक्छन्। चेलीबेटीहरूबाट अथवा आफ्ना कुटुम्बहरूबाट पनि तपाईँलाई केही सम्मान अथवा केही महत्वपूर्ण उपहारहरू प्राप्त रहने योग छ। ग्रहहरूमा सकारात्मकता छ। धार्मिक क्षेत्रमा मन जानुका साथ साथमा उन्नति र प्रगतिमा पनि असाध्य राम्रो योग छ। लामो दूरको यात्राहरूमा पनि धेरै कुरामा सहज आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय।

0: भरतपुर चितवनमा
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
0: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 76 1
0: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
2: आजको दिनमा तपाईँको लागि धेरै कुरामा राम्रो हुने खालका योगहरू छन्। तपाईँको लागि उन्नति र प्रगतिमा धेरै सकारात्मकता छ। बनेका कामहरू पनि आज सम्पादनमा नपुग्न सक्छन्। सावधानीका साथ अगाडि बढ्नुहोला। तपाईँको लागि दिन मध्यम र उत्कृष्ट पनि देख्न सकिने योग छ। भगवानको नाम संकेतन गरे अगाडि बढ्न सकिने सम्भावना छ। तपाईँको लागि काममा सकारात्मकता रहने छ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि राम्रा छन्। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामहरूबाट तपाईँलाई धेरै कुरामा सहज आजको राशिबाट संकेत छ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा आँटेका ताकेका कामबाट पनि सकारात्मकता रहनेछ भने नबनेका कामहरूले तपाईँलाई सताइरहन सक्ने योगहरू छ। आजको दिनमा तपाईँको कामबाट अरूलाई पनि प्रभावित पार्न सकिने सम्भावना राम्रो योगमा देखिन्छ।
0: मकर राशि
2: छैटौं ग्रहहरू छन् अनि तपाईँको लागि धेरै कुरामा सहज हुनेछन् अनि तपाईँको लागि काममा सकारात्मकता रहने नै छ। अलिकति स्वास्थ्यमा खानपिनमा ध्यान नदिए अलिकति औषधि मूल्यवर्धन खर्च वृद्धि त रहला। तर स्थानको राहु पनि छ। मामली पक्षमा भने विरोधाभास हुनेछ अथवा मामलीसँगको मनमुटावमा वृद्धि रहन सक्ने योग छ। कुम्भ राशि हुनेको लागि लग्नमा राहु छन्। आजको दिनमा तपाईँलाई केही काममा त सफलता मिल्ला तर पनि धनस्थानमा भएको शनिले पैसा चाहिँ असाध्य खर्च रहनेछ। सुन्दरतामा निखारिने योग छ। अचानक अरूलाई सहयोग पनि गर्नुपर्ने सम्भावना छ। र अन्त्यमा मीन राशि हुनेको लागि मन अलिकति चञ्चलता पनि रहन्छ। थोरै हल्का आनन्द पनि रहन सक्छ तर आजको दिन मनमा धेरै कुराहरू खेल्न सक्छन्। तपाईँको मनले धेरैतिर सोचिरहन सक्छ। काममा विरोध पनि हुन सक्ने सम्भावना छ। दिन राम्रो गर्नको लागि ओम सम शनिश्चराय नमः यो मन्त्र जप गर्नु राम्रो हुन्छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
0: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
0: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 76 1
0: पुनश्च सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी सम्भव भएसम्म हामी दिने प्रयासमा लागिरहेका छौं र हामी तपाईसँग छौ अनि तपाईसँग प्रत्यक्ष कुराकानी गर्नेछु। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ? राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? प्रभु भन्दै थियौँ, फोन डिस्कनेक्ट भयो। हामी तपाईसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूमा हामी तपाईसँग जोडिन्छौँ र तपाईसँगका विशेष कुराहरूलाई यहाँ तपाईसँग जानकारीमा राखेर तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको लागि हामी तपाईँसँग जोडिएका छौँ। यतिखेर हामी 98453 97658 र 98142376601 सिधा कुराकानी गर्ने एउटा प्रयास गरिरहेका छौँ है। हामी यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर। ए प्रभु, राधे राधे। प्रभु राधे श्याम, उहाँमा श्रोता रेडियो सुनिरहनु भएको छ, हामीसँग प्रत्यक्ष रूपमा कुराकानी भने उहाँसँग हुन सकिरहेको छैन, तथापि हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छु। हामी यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी तपाईँसँग भएका कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी दिने प्रयासमा छु। कोही जिज्ञासु मलाई यतिखेर प्राविधिकबाट इशारा मिलिरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? ए भगवान, देउता, प्रभु बोल्नु न भनेको, कहाँदेखि बोल्नु भयो, खै फोन गर्ने अनि हजुर
2: राधे
0: राधे, कहाँदेखि अलिक जाँगर चलाएर बोल्नु न है, पल्ला उठ्नु भएको छ क्या हो, ओछ्यानै हुनुहुन्छ है क्या, कहाँदेखि बोल्दै हुनुहुन्छ भन्नु त, उहाँले फोन डिस्कनेक्ट गर्नु भएको छ। आदरणीय सज्जनहरू, कार्यक्रमको पाबन्दी असाध्य रहेको कारणले गर्दा थोरै समय छ तपाईँहरूसँग महत्वपूर्ण कुरामा विषय उठान गर्नु छ। हामीले तपाईँलाई सोह्र श्राद्धको बारेमा धेरै जानकारी गराइसकेका छौं, अब नवरात्रको बारेमा पनि केही तपाईँलाई आज भोलिको दिनमा तपाईँहरूले जिज्ञासा राख्नुभयो, प्रश्न राख्नुभयो भने हामी अवश्य मेरो तपाईँलाई जानकारी गराउने नै छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, ए प्रभु, हामीसँग कोही जिज्ञासु? राधे राधे। कहाँदेखि बोल्नु भएको हो तपाईँ?
2: हेलो,
0: अब हेलो भन्नु थाल्नुभयो, बर्बाद भइगयो यो हेलो भने, फोन त गाह्रो पर्छ है। हामीसँग फेरि पनि कोही हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर भनेको मैले? दुर्गा राई बोल्दै हुनुहुन्छ भोजपुरबाट? अनि अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ यतिखेर? अहिले कार्यक्रम सुन्नु भएको छ कि छैन भनेर सोधेको मैले। अनि अहिले तपाईँ हाम्रो पात्रोबाट अनलाइनको माध्यमद्वारा पनि कार्यक्रम सुन्नु हुँदैन? है, अहिले भनेपछि कार्यक्रम आउँछ भनेर थाहा पाउनु हो अनि फोन गर्नु हो होइन?
2: हजुर गुरु, तपाईँले फोन गरेको त अस्ति कार्यक्रम भोजपुरेसन बज्दा कति गरेको लाग्यो, कहिले कहिले लाग्छ उठाउनु हुन्न थियो, कहिले लाग्यो लाग्दै लाग्दैन थियो, बल्ल बल्ल 3-4 वर्षमा उठो नि गुरु।
0: है ल, ठिक छ, आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: हजुर मेरो बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
2: 2040 साल जेठ महिनाको 22 गते गुरु
0: कति बजे
2: रातिको 9 बजे आइतबार गुरु
0: 9 बजे राति ठ्याक्कै 9 बजे हो
2: गुरु
0: कुन जिल्लामा जन्मिनु भयो
2: म भोजपुर जिल्लामा गुरु
0: भोजपुरको हतुवालवाडीमा जन्मिनु भयो
2: हजुर
0: 40 सालको जेठको 22 गते 9 बजे राति भन्नुभएको छ राशिको नाम झबाट झरना नाम आउँछ उत्तर भाद्रपद नक्षत्रको तेस्रो पाउबाट नाम जुरेको छ राशि हुन्छ मीन राशि लग्न धनु लग्न देखिन्छ लग्नको मालिक बृहस्पति द्वादश स्थानमा गएर बसेको छ लग्नको मालिक द्वादश स्थानमा बस्दा अलिकति सुखहीन हुन्छ अनावश्यक खर्च हुने असाध्य धेरै रिसाउने श्रीमान श्रीमतीकोमा असाध्य धेरै झगडा पर्ने हुन्छ हो है अलिकति ग्रहमा दोष परेको छ एकदम ध्यान दिनुहोला किनभने हामीले चिना हेर्दाखेरि लग्न कुण्डलीको विशेष लग्नेशलाई ध्यान दिनुपर्छ अथवा नवांश कुण्डलीको लग्नेशलाई ध्यान दियो भने पनि धेरै कुरामा फल मिल्छ तपाईँले अलिकति झगडा नगर्नुहोला घरमा पैसा टन छ पैसाको कमी छैन तर मन असाध्यै भारी भइरहेको छ मन कहिल्यै शान्ति भएन मन कहिल्यै हल्का छैन तपाईँको किन यस्तो भएको होला
2: गुरु खै अब घर बनाउने सोच गरेको कहिले घर बनाउनु गुरु
0: पैसा सुन्नु न पैसा सुन्नु न पैसा छ र पनि घर बनाउने सम्भावना छैन कारण के हो तपाईँलाई ग्रह लागेको छ अब यो ग्रहलाई पूरा रूपमा शान्ति गर्नको लागि तपाईँको अहिले उमेर अनुसार तपाईँलाई उल्का भन्ने गरेर चलिरहेको छ उल्काको शान्ति गर्ने पूजा पाठहरू गर्ने महामृत्युञ्जय जपहरू गराउने ब्राह्मणलाई भोजन गराउने काम गर्नुहोस् अनि तपाईँको लागि धेरै कुरामा सकारात्मकता हुन्छ तपाईँ आत्मिनु पर्दैन ग्रह असाध्य राम्रा र बलवान छन् है तर पनि अलिकति ग्रहमा दोषहरू परिरहेको छ है उल्का गरेर चलिरहेको छ मन असाध्य चञ्चले चुलबुले होइन यो खालको ग्रह छ राम्रोसँग एकचोटि शान्ति गर्नु होला गुरुबारलाई बोलाएर राम्रोसँग शान्ति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है
2: हुन्छ गुरु अनि गुरु मेरो पढाइ कस्तो छ गुरु
0: मैले भने त सबै कुरामा तपाईँको चञ्चलता हुन्छ क्या सबै कुरामा एउटा मात्रै कुरा होइन नि सबै कुरामा तपाईँको चञ्चलता हुन्छ व्यापार व्यवसायको लागि पनि तपाईँको लागि कृषिमा राम्रो हुन्छ तपाईँले किराना पसल पनि राम्रो हुन्छ काठका व्यवसाय राम्रो हुन्छ ठिक छ
2: काठको व्यवसाय राम्रो हुन्छ गुरु
0: हजुर
2: अनि गुरु यहाँ अनि अरू के भने नि हाम्रो यो घरको उचे कस्तो छ गुरु
0: घरको वास्तुको लागि ठिकै छ नराम्रो छैन आत्तिनु पर्दैन ग्रहहरू सबै ठिक छन् अहिले छुट्टिन्छु राधे राधे पाँच अङ्क राम्रो हुन्छ रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ राधे श्याम हजुर अब आज भोलिको जमानामा केटाहरू कति हुन्छन् भन्ने एउटा दुइटा भन्दा कसले पाउँछ र ग्रहमा पाँचवटा भए पनि पुग्छ त तपाईँको लागि अलिकति छोराको संख्या कमी छ छोरीको संख्या धेरै छन् अब छोरा पाउनु भएको छैन भने ग्रह शान्ति गर्ने छोरा पनि हुन्छ आत्तिनु पर्दैन
2: गुरु एउटा छोरी छ छोरा हुँदै हुँदैन क्या गुरु केसले के कारणले नभएको डक्टरले औषधि दिनु
0: आदेश सबै ठाउँमा डक्टर पनि फेल हुन्छन् कहिले काहीँ ज्योतिषको ठाउँमा कहिले काहीँ ज्योतिष पनि फेल हुन्छन् डक्टरको ठाउँमा त्यसो भएको हुँदा एकचोटि मैले भनिसकेको छु ग्रहको राम्रोसँग शान्ति गर्ने ग्रहको राम्रोसँग पूजापाठ गर्ने सबै कुरा ठिक हुन्छ है
2: मेरो ग्रह चाहिँ उल्का मात्र छ गुरु शनि राहु
0: केही पनि छैन उल्काको शान्ति गर्ने मैले अहिले पनि भनेको छु महामृत्युञ्जय जपहरू गर्ने सबै कुरा ठिक हुन्छ है
2: ए हुन्छ गुरु अनि म कति वर्ष बाँच्छु गुरु
0: तपाईँ 80 वर्ष बाँच्नुहुन्छ त्यो भन्दा पछि हेर्नु पर्दैन अहिले है
2: अनि हेर्नु गुरु म त दुःख पाउने रहेछु नि गुरु अब कुर्सीमा लागेको कति वर्ष भइसक्यो केही हुँदैन अब ब्याकरतिर लाग्छु यसो उधारो खाइदिएर भागिहाल्छन् म के गर्छु अब
0: मैले हजुरलाई भनिसके त सबै कुरा राम्रो छ होइन
2: हजुर गुरु
0: अनि ग्रहलाई राम्रोसँग शान्तिहरू गर्नु ठिक हुन्छ है
2: हुन्छ गुरु अनि रिस मात्र आउँछ रिस कसै दबाई थियो होला नि गुरु
0: मैले अघि भने नि तपाईँलाई कुरा सबै भनिसकेको छु अब यस्तो उपाय गरेर तपाईँ मलाई दिउँसो सम्पर्क गर्नु है राधे राधे कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईसँग भएका निरन्तर जिज्ञासाको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। ज्योतिषको माध्यमद्वारा गणितीय ज्योतिष अथवा सैद्धान्तिक ज्योतिषले हिसाब गरेर हामी फलित ज्योतिष अनुसार तपाईँको फलादेश गरिरहेका छौं। तपाईँ घरमै हुनुहुन्छ र तपाईँको घरबाटै तपाईँले यो सेवा लिन सक्नुहुनेछ। नम्बर राख्नु पर्यो, फोन गर्नु पर्यो, तर साल महिना गते समय बार जिल्ला सबै चाहिन्छ। कोही जिज्ञासु फेरि पनि आउनु भएको छ, स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रभु परमात्मा देवता भगवान ईश्वर परमात्मा। बझाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। के थापा भन्नुभयो?
1: लक्ष्मण बहादुर थापा।
0: लक्ष्मण बहादुर जी, मृत्यु पर्यो त निकै छ म त तिम्रो आशीर्वाद अहिलेसम्म त निकै छ। अब मिज्जु भन्नु पर्ने हो त कुन कुन रेडियोबाट कार्यक्रम सुन्दा हो मिज्जु? अहिले कसको हेराउने हो चिना तम्रै हो चेलाको? भन त साल महिना गते समय क्या रहेछ हेरिदिने हो म?
1: 2072 साल भदौ महिनाको 3 गते बिहिबार दिउँसो 10:15
0: बिहानको 10:15 हो
1: छकालको
0: छकाल हो छकाल भन्दा बासा छकाल त कहाँ भन्दा नि तम्रोतिर?
1: बझाङ
0: जिल्ला भयो कि अरू जिल्लामा भयो जन्म?
1: बझाङ भएको।
0: बझाङ भएको राशिको नाम रीबाट रितेश नाम जोड्ने हो। तुला राशि हुँदो छ षष्ठी तिथि भन्दा आछन् तपाईँ चेलाको श्रावण महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा जन्म भएको छ। असाध्यै रिसाउँछ, असाध्यै घमण्डी छ, राहु चलेको छ 18 वर्षसम्म, असाध्यै ग्रह बिग्रेको छ, पढाइमा केही पनि छैन, पढाइ 0 आलु खाने भयो। क्या गर्ने हो त? जे हो नि हो तम्रो चेलाको जे आउने हो कुण्डलीमा म त त्यही भनिदिने छु त। तम्रो चेलाको कुण्डलीमा तहै छ, मैले त्यही भनिदिए। राहुको कब्ज लाउनु पर्ने हो तुरुन्तै है, अनि राहुको शान्ति पनि गर्नु पर्छ। अलिकति बढी रिसाउँछ केटो, अनि घर परिवार पनि तम्रो र तम्रो श्रीमतीको पनि खासै राम्रो छैन। घरमा पति र पत्नी बीचको झगडा भयो भने त अलक्षण लागिहाल्छ नि। तम्रो अर्को कुरो के छ, एउटा घरको पूर्व फर्किँदाखेरि देब्रे देब्रे साइडमा अलिकति फोहोर छ, टोयलेट बाथरुम सेस ट्याङ्की त्यहाँ फोहोर भाँडाहरू मार्ने के छ? अनि एकजनाले घरमा औषधि नियमित कसले खान्छ? तमी अब तम्रो ग्रहले तमीलाई सक्ने हो। राहुको निकै शान्ति गराए बामन बोलाइकन राहुको बीज धारण गर्नुपर्ने हो। अब यसको लागि चाहिँ दिनमा तम्रो मेजुबलाई फोन गरिदाऊ यिनी नम्बरमा,
1: म
0: बीज तमलाई यहाँबाट कुरियर गरिदिनेछु। अनि निको भइजाला चिन्ता जनमान, तर राहुको अधिना छ 18 वर्ष 11 महिना 14 दिन भनेको त लगभग 19 वर्षसम्म राहु छ। असाध्य गाह्रो भयो पढ्ने बेलामा, असाध्य बिग्रियो छोरो, राम्रोसँग शान्ति गराए।
1: हजुर हुन्छ हुन्छ, म हजुरलाई दुःख फोन गर्छु।
0: राधे राधे
1: कार्यक्रममा
0: हुनुहुन्छ यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर लक्ष्मण बहादुरजी जो गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिन्छौं, तपाईँले हामीलाई गर्नुभएका हाम्रो पात्र एप्लिकेशनमा गरिएका कमेन्टहरू पनि हामी हेर्ने तयारीमा छौं। तर एकैछिन कार्यक्रम लिन्छौं, छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रममा तपाईँलाई विश्रामपछि स्वागत गर्दै पुनः उपस्थित हुँदै अब तपाईँको बारेमा जानकारी गराउँछु। फोन गर्नु भएको छ, फोन रिसिभ भएको छैन है, मनमा फेरि पर्छ नि होइन, तर पनि तपाईँहरूको साथ माया सद्भावना तपाईँको प्रेम तपाईँले कार्यक्रम प्रति देखाएको लगाव र मेन कुरा भनेको चाहिँ हामीले भनेका कुराहरू तपाईँले शास्त्रीय मान्यतालाई मानिदिएर धेरैले मांसाहार छोड्नु भएको छ, धेरैले राम्रो यसरी चाहिँ हजुरहरू चाहिँ अगाडि बढ़िरहनु भएको छ, धेरै कुरामा खुशी लाग्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै हामीलाई तपाईँले जानकारी दिन सक्नुहुनेछ। यतिखेर दिल बहादुर नरागरी नागरै के हो यो नागरै, हाम्रो घरको श्राद्ध अष्टमीको हो, कहिले मनाउने हो गुरुजी? श्राद्ध मनाउने होइन, अष्टमी श्राद्ध हिजो गयो, अब छुट्यो भने फेरि द्वादशी अथवा औंसीमा गर्न सकिन्छ। एकादशी कति गते पर्छ गुरुदेव भन्नुभएको छ, यो पनि जानकारी गराउँछु। राधेश्याम गुरुदेव, म भोजपुरबाट सकुन विश्वकर्मा सनातन रेडियो नेटवर्क सुन्दैछु। गुरुदेव शुक्र अस्त कहिलेदेखि कहिलेसम्म हो भनिदिनुहोस् न गुरुदेव। राधेश्याम भन्नुभएको छ शुक्र अस्त 28 गतेदेखि 11 गतेसम्म होला, यो यही महिनाको 28 गतेदेखि तपाईँले चाहिँ कार्तिकको 11 गतेसम्म तपाईँले हामीलाई अष्टको बारेमा जानकारी पाउनुहुनेछ। हामी फेसबुकमा पनि भरे भोलि राखिदिनेछौ है, हामीले हिजो घट स्थापनाको बारेमा पनि राखिसकेका छौं, तपाईँहरूलाई अन्य कुराहरूको लागि पनि जानकारी राखेका छौं। सिरानी कथा गरेर सुत्ता राम्रो हुन्छ भन्ने कुरा पनि तपाईँलाई फेसबुकमा हामीले रिप्लाई गरिरहेका छौं, हेर्नुहोला। फेसबुकबाट आजभोलि हामी पहिलेभन्दा अलिकति एक्टिभ भएका छौं, धेरैले हामीले के भन्नुभयो भने आजभोलि सबै मान्छे फेसबुकमा टिकटकमा हुनुहुन्छ, तपाईँहरू किन नआउनु भएको, आइदिनु न भन्दा धेरैले लगभग 4 वर्षदेखि होला हामीलाई लगातार हामीले हुन्छ हुन्छ हुन्छ हुन्छ भनेर ढाँटेको ढाँटेको गऱ्यौं। यसपालिदेखि अलिकति पहिले भन्दा थोरै एक्टिभ भइरहेका छौं, तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। अनि एकादशी तिथि कहिले छ भन्नुभएको छ, एकादशी तिथि 20 गते मंगलबार एकादशी परेको छ है, एकादशी व्रत पनि त्यसै दिन हो, 6 तारिकमा पर्छ। तपाईँहरूलाई ध्यान दिएर एकादशीको व्रत उपासना गर्नुहोला, 20 गते मंगलबार एकादशी रहेको छ। अब हामी तपाईँलाई जानकारी गराउँछौ, तपाईँको फोन कोही जिज्ञासा आउनु भएको छ उहाँलाई स्वागत गर्छौ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: म बिरबहादुर खड्का।
0: बिरबहादुर खड्का भन्नुभयो कि दिलबहादुर भन्नुभयो?
1: बिरबहादुर।
0: बिरबहादुर सुर्खेतमा हुनुहुन्छ?
1: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यतिखेर?
1: म भेरीगङ्गा एफएम सर।
0: भेरीगङ्गा एफएम सुन्नुहुन्छ है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नो बारेमा हेर्न चाहन्छु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
1: 2057 साल पुसको 22 गते राति 2 बजे
0: हजुर,
1: आइतबारको बिहान, आइतबारको राति सोमबारको बिहान।
0: कुन जिल्लामा जन्म भएको तपाईँको जन्म? कति गते राति कति गते बिहान?
1: 22 गते राति 23 गते बिहान।
0: के बारको राति के बार बिहान?
1: आइतबारको राति सोमबारको बिहान।
0: 22 गते आइतबार 23 गते सोमबार हो?
1: हजुर।
0: ल तपाईँले भनेको कुराहरू ठ्याक्कै मिलेको छैन, एकचोटि राम्रोसँग आमाबालाई सोधेर सल्लाह गरेर फेरि फोन गर्नुहोला अथवा दिउँसो सम्पर्क गर्नुहोला। अहिले छुट्टिन्छु। राधे राधे। उहाँले राधे पनि भन्नुहुन्न, यस्तो छ क्या समस्या, के गर्ने? मलाई घरेर अचम्म लाग्छ मान्छेहरूको देखेर है, कति स्वार्थीपन बन्नुहुन्छ के गर्ने भयो राधा भन्नु त, न मेरो नाम राधा हो, न मेरो बुढीको नाम राधा हो, न मेरो आमाको नाम राधा हो, भगवानको नाम त जपनुहोस् न कम्तीमा भने के होइन, नबोलौँ भन्नु, कहिले त बोल्नै पर्छ। राधे भगवान कृष्ण परमात्मा शिव शंकर नारायण कोही हुनुहुन्छ फेरि पनि। राधे राधे हजुर। हे प्रभु।
2: राधे राधे।
0: राधे राधे, जय श्री कृष्ण। को बोल्नु भयो?
2: म बलङको दुर्गाथल गाउँपालिकाबाट नवीन दर्मल कुरो।
0: नवीनजी आरामै हुनुहुन्छ? ठिकठाक छ
2: हजुर, आरामै छु भन्नु पर्यो।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
2: म यो सरपालुसनबाट।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: साल महिना गते समय भनिदिनु त।
2: 2057 साल जुठ महिनाको 32 गते बुधबार नौ बजेर 32 मिनट
0: हजुर मैले बिहान हेर्नु कि बेलुका हेर्नु त
2: बेलुका
0: प्रश्न भनिदिनु पर्यो नि कुन जिल्लामा हेरौँ त मैले अब
2: तपाईँको जिल्लामा हजुर
0: हजुरको आफ्नै हो
2: हजुर मेरो आफ्नै
0: तपाईँको राशिको नामै नवीन हो
2: हजुर मेरो राशिको नामै नवीन
0: हो वृश्चिक राशि हेर्नुहुन्छ होइन
2: हजुर वृश्चिक राशि
0: सातमा राहु छ यसले गर्दा पेटमा समस्या प्रेममा असफल है अध्ययन अध्यापनमा ठिकै थियो अलिकति ग्रहले साथ दिएन किनभने बीचमा ग्रहले तपाईँलाई टुक्याउने युग छ शनि र सूर्यसँगै विद्यास्थानमा बस्दा विद्या असाध्य राम्रो पनि हो तर यसले बीचबीचमा झगडा गरेर कामहरू बिगारिदिन्छ भनेको विद्यामा कहिले काहीँ कमी भयो होइन अलिकति ग्रहमा तपाईँको युग छ अरू सबै कुरामा ठिक छ आँचिनु पर्दैन ग्रह राम्रोसँग शान्तिहरू गर्ने ग्रह राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है ठिक छ राम्रो छ खाइन्छ जागिर पढाइ त बिचमा बिग्रिनु भने रालहरूको शान्ति गर्ने पूजापाठ गर्ने झनै धेरै राम्रो हुन्छ है राहु ग्रह होइन तपाईँलाई अहिले सप्तमेश राहुको शान्ति गर्नु पर्यो राहुको विशेष गरी पूजापाठ गर्नु पर्यो अनि राहुको पत्नी भन्ने ग्रह हुन्छ संकटा संकटाको जप गर्नु पर्यो है
2: हजुर
0: राधे राधे तपाईँको लागि सबैभन्दा राम्रो रातो सेतो रंग राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ छ अङ्क राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे ठिक छ हजुर ठिक छ हजुर अरू केही छ बाँकी राम्रो छ छोराछोरीसँग पनि राम्रो छ श्रीमतीसँग चाहिँ मिल्दैन कुरो
2: श्रीमतीसँग चाहिँ मिल्दैन
0: यो पूरा गर्नको लागि त अब यो राहुहरूको कवचहरू लाउने औठीहरू लाउने सकभर दुईजनाको चिनाहरू हेराउने किन मिलेन मेरो ग्रह भन्न त्यहाँ पनि कति त्यसले पनि कति बिगारिरहेको हुन्छ सबै कुरा गर्नुपर्छ है अरू बाँकी छ कि छुट्यौँ अब राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौँ कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर ए प्रभु राधे श्याम को बोल्दै हुनुहुन्छ यतिखेर बैतडीबाट के भयो भन्नुभयो नाम दिपाजी बोल्दै हुनुहुन्छ कुन ठाउँमा हुनुहुन्छ बैतडीको अहिले तपाईँ
3: बैतडीको
0: सुरनायामा हुनुहुन्छ अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो बैतडीबाट सुन्नुहुन्छ अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
3: छोरीको बारेमा गुरुजी
0: छोरीको साल महिना गते समय भन्नु त
3: 2079 साल साउन महिना 14 गते शनिबार 11:29
0: बिहान कि बेलुका
3: बिहान
0: कुन जिल्लामा भयो जन्म चाहिँ छोरीको है राशिको नाम डोलमा नाम आउँछ कर्कट राशि हुन्छ अश्लेषाको चौथो पाउले बाबा पिर्ने अश्लेषा हुन्छ अश्लेषा नक्षत्रको शान्ति गराउनु अश्लेषा नक्षत्रको पूजापाठ गराउनु राम्रो हुन्छ है सबैभन्दा पहिले मैले यही भनिहालेँ अलिकति स्वास्थ्यमा निकै समस्या छ स्वास्थ्य बिग्रिरहन्छ हो बिरामी भइरहन्छन् राजयोग परेको छ तर अष्टम स्थानमा राहु मंगलको युतिले मान्छेलाई दीर्घ रोगी बनाउन सक्छ खुट्टाहरू कमजोरी बनाउन सक्छ हड्डीमा रगतमा समस्या आउन सक्छ एकदम ध्यान दिनुहोला र यसको यो चिनाले बाबा र आमाको पनि सम्बन्ध कता कता बिग्रिन सक्छ कारण के हो एउटा मंगल अष्टम भनौँ किन मंगल अष्टम किन भयो भन्दा तृतीय स्थानको मालिक अष्टम स्थानमा गएर बस्नु असाध्य अशुभ मान्ने गरिन्छ शास्त्रले है अनिखेर चाहिँ असुविधा पनि परेको छ, यसले बाबासँग पिर्ने भनेपछि आमा र बुवाको सम्बन्ध बिगार्दिन पनि सक्छ। एकदम ध्यान दिएर राम्रोसँग राम्रो गुरुबाहरूलाई बोलाएर पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अश्लेषा नक्षत्रको शान्तिहरू गर्ने, अङ्गारकको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गर्ने र छोरीको नाम, अब छोरी त सानै हुनुहुन्छ र पनि छोरीलाई पनि तोरी चोखो खुवाइदिएर मंगलबारको दिन गणेश र हनुमानको पूजाहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ कि छुट्टी मैले? पढाइमा राम्रो छैन, पढाइमा राम्रो छैन, यसलाई अङ्गारकहरू परेको छ, राम्रोसँग शान्ति गराउनु, विशेष गरी चाहिँ स्वास्थ्यमा पनि समस्या आउँछ। नवग्रहका कवचहरू घाँटीमा धारण गराइदिनु भयो भने केही हकमा राम्रो हुन सक्ने सम्भावना हुन्छ है। ल अहिले छुट्यौं, के केही बाँकी छ? जिज्ञासा त्यहाँ केही कपीमा लेख्नु भएको छ कि छैन? कपीमा केही जिज्ञासाहरू लेख्नु भएको छ कि छैन? अहिले छुट्यौँ राधेश्याम। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग बैतडीबाट, रेडियो बैतडीको ध्वनि तरङ्गमा कार्यक्रम बजेर सुनिरहनु भएको छ। नेपालका विभिन्न जिल्लाहरूबाट केही साथमा तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ र यो कार्यक्रमलाई मेची र महाकाली जोडेका छौँ हामीले। नेपाल यसै पनि तपोभूमि, तान्त्रिक भूमि, यो देवभूमि हो, देवले क्रीडा गरेको भूमि हो क्या। देवताहरू सबै पहिले सत्ययुगमा पनि नेपालमै आएर बुर्खुसी मार्थे अरे क्या। अब तपाईँलाई ठाडो भाषा बोल्नु पर्यो नि, भन्दा बुझ्नुहुन्न। नेपाल भनेको यस्तो देश हो, एकदमै धेरै त्यसरी चाहिँ देवताहरूले चाहिँ बुर्खुसी मार्ने देश हो है। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँदेखि हुनुहुन्छ? राधे राधे। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता बैतडीबाट हजुरको शुभ नाम?
4: मेरो नाम गजेन्द्र।
0: गजेन्द्रजी बैतडीमा हुनुहुन्छ अहिले कि कहाँ हुनुहुन्छ? अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ बैतडीमा अहिले? ए आज कार्यक्रम बजेन है? खै अब त्यहाँको बारेमा मलाई थाहा छैन। ल भन्नुहोस् अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? नातिको साल महिना गते समय भनिदिनु त।
4: 6 बजे
0: बेलुकी ठिक 6 बजे। ए प्रभु ठिक 6 बजे हो त? उहाँको फोन डिस्कनेक्ट भएको छ। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौँ, पुरापुरी हामीले उहाँसँगको जानकारी लिन सकिएन, उहाँको चिना खाना पाइएन। माफ गर्नुहोला, फेरि फोन प्रयास गर्नुहोला। राधे राधे हजुर। ए प्रभु परमात्मा, ए प्रभु, कोही अहिले पनि हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो जिज्ञासा मेटाउने काम भएन। उहाँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेको हुन्छौ। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
5: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? सुर्खेतबाट आशिकाजी बोल्दै हुनुहुन्छ। आशिकाजी सुर्खेतको कुन गाउँमा हुनुहुन्छ? अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँले? दैनिक रूपमा सुन्नुहुन्थ्यो कि आज मात्रै सुन्नु भएको हो?
5: दैनिक रूपमा गुरु।
0: हजुर हजुर,
5: दैनिक रूपमा सुन्छु गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो साल महिना गते समय भनिदिनु त।
5: 2069 साल 23 महिनाको 23 गते राति 23 गते बिहान 3 बजे
0: ठ्याक्कै 3 बजे
5: हजुर गुरु
0: कुन जिल्लामा
5: फुलखु जिल्लामा
0: कति गते राति कति गते बिहान
5: दस गते राति तेइस गते बिहान
0: तपाईँ कति वर्षको हुनुभयो अहिले
5: म अहिले 13 वर्षको हुनुहुन्छ
0: 13 होइन 14 वर्ष हुनुभयो है
5: हजुर
0: 69 साल चैत्र 22 गतेको राति 3 बजेको जन्म भयो भोलिपल्ट 23 गते शुक्रबार हुने बेला तपाईँको चैत्र महिनाको कृष्ण पक्षको दशमीको दिनमा जन्म भएछ है
5: हजुर
0: राशिको नाम खीबाट खिना माया अथवा खिला माया नाम आउँछ मकर राशि हुन्छ यो राशि नि घमण्डी राशि हो बुझ्नुभयो तपाईँ अलिक घमण्डी हुनुहुन्छ हो कि अनि 11 वर्षदेखि भनेको 11 12 13 14 अब 2 वर्ष पुरा पुरी भयो पढाइमा जिरो पढाइमा कमजोरी छ हो कि न किन भयो भन्दा राहु भन्ने कुरा चलेको छ तपाईँलाई अहिले नभए पढाइ असाध्य दिव्य असाध्य बाठी तपाईँले त साइन्स पढ्नुपर्छ है भोलि असाध्य राम्रो भाग्य छ तर हेर्नुहोस् राहु भन्ने ग्रहको शान्ति गर्नु भएन भने राहुले बिगारिदिन्छ राहुको शान्तिहरू गर्नु राहुको पूजापाठहरू गर्नु राहुको आराधना गर्नु राहुको पूजा गर्नु राहु कवच लगाउनु अनि राति बढी सपना बिग्रिने सपनामा झस्किने बोल्ने बानी छ होइन अब यसको लागि कवच तुरन्तै धारण गराउने कवच लगाइसकेपछि शुभ हुन्छ यो राहु भन्ने ग्रह 33 वर्षसम्म राहु छ धेरै लामो राहु छ यसलाई विशेष ख्याल गरेर राम्रोसँग शान्तिहरू गर्नुहोला बाबासँग अलिक कुरो मिल्दैन है बाबा अलि एकोर एकोर खालको हुनुहुन्छ होइन आमासँग ठिकै छ तपाईँ पनि अलिक घमण्डी नै हुनुहुन्छ है ख्याल गर्नु तपाईँ अलिक घमण्डी हुनुहुन्छ कोही पनि खासै कुरा मिल्दैन तपाईँलाई हजुर हजुर जल्दै गरौँ उसमा मात्रै कुरा मिल्छ मैले अघि पनि भने साइन्स पढ्नुपर्छ भनिन्छ नि तर राहुहरूको कवच लगाएर मात्रै नभएदेखि फेरि कुरो बिग्रिन्छ नि फेरि हजुर हजुर वास्तुको लागि ठिक छ हात दिनु पर्दैन ग्रहहरू बिग्रिएका छन् राम्रोसँग शान्ति गरेर राम्रोसँग पूजा पाठहरू गर्नुहोला अहिले छुट्टी छ अङ्क राम्रो हुन्छ तपाईँको लागि सबैभन्दा राम्रो तपाईँको लागि चाहिँ सेतो र कालो रङ राम्रो हुन्छ दक्षिण दिशा राम्रो हुन्छ राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विशेष विशेष धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिइरहेका छौँ जति हामीले तपाईँलाई ज्ञान बाँड्न सक्यौं हामी त्यति खुसी हुन्छौँ जस्तो लाग्छ तर ज्ञान त हामीसम्म छैन छैन चाहिँ है तर हामीले जानेको चाहिँ बाँडिरहेका छौँ है यतिखेर अर्को एउटा कमेन्ट छ जय श्री राधे गुरु म किसान राई घर भोजपुर भई हाल अहिले इटेरीबाट म आफ्नो पात्रो म हाम्रो पात्रोको माध्यमद्वारा हजुरलाई सुन्दैछु मेरो जिज्ञासा यस प्रकार छ जुन हाम्रो राई लिम्बूको घरमा मरि मराउ हुन्छ अनि 3 दिन मात्र बार छ नुन तेल चलाउँछन् अनि धामी झाँक्री राख्छ अनि सकिन्छ अनि वर्ष दिन पुगेपछि चौतारा लगाइन्छ अनि फेरि धामी झाँक्री लगाइन्छ अनि यति गर्दैमा हाम्रा सम्पूर्ण विधिहरू पूरा हुन्छ र गुरु यसलाई स्पष्ट पारिदिनु होला भन्नुभएको छ यस्तो यो के हो भने नि तपाईँहरू म तपाईँले यहाँ लेख्नु भएको राई लिम्बू भन्नुभएको छ राई त किराँतका भक्त हुन् त यो अलिकति पहिले हुन सक्छ हाम्रा पुर्खाहरूले अलिकति राईलाई हेला गरेको लिम्बूलाई हेला गरेको होइन त्यो खालको व्यवहार हुन सक्छ तर वास्तविक नबुझेर हो नि त अज्ञानताको कारणले हो राई र बाहुन एउटै हो क्या रगत एउटै छ तपाईँकोमा हुने मुटुको साइज र हाम्रो मुटुको साइज एउटै हुन्छ तपाईँ र हाम्रो संसारै एउटै हुन्छ त हाम्रो शास्त्रले भन्छ वसुधैव कुटुम्बकम् जमिनमा बस्ने तपाईँ हामी दाजुभाइ हो सबैलाई दाजुभाइ मानेर सम्म हुँदैन त्यही भएर हामीले आफ्नो दाजु र पर्ने दाजुमा फरक गरे त हो नि होइन र आफ्नैमा पनि त आफ्नो आमाले जन्मदिएका दाइ र काका छोरामा त फरक पर्छ त हो होइन र आफ्नै त वाहारी उमर्दा जुठो बार्नुपर्छ नुन छोड्नुपर्छ 10 दिन जुठो बार्नुपर्छ हामीले 12-13 दिनै होइन अनि उसको परिवार कोही भएन भने आफूले उसै परि श्राद्ध गरिदिनुपर्छ, क्रिया गरिदिनुपर्छ, त्यतिलाई त आफ्नो मान्दैन भने संसारलाई चाहिँ मान्न सक्दैन यो व्यावहारिक रूपमा. तर शास्त्रले एउटै हो भन्छ क्या. हामी तपाईँ राम्रो हुन सक्छ, आँखाको साइज फरक होला, दाँतको साइज फरक होला, हातको साइज फरक होला, तर वास्तविक हो त एउटै हो त. कुनै एउटा धानबारीमा रोपेका धानहरूको साइज एउटै हुँदैन. कहिलेकाहीँ कोही होचो धान, कहिलेकाहीँ कोही अग्लो धान भइदिन्छ. मलको कारणले भनेको खानपिनको कारणले, वातावरणको कारणले, चिसो तातोको कारणले. तर पनि यो हामी चाहिँ राई, हामी धामी झाँक्री लगाएर ठिक हुन्छ भन्ने होइन. तँ पनि राख्नु ठिक छ त, तर त्यो राख्दा राख्दै पनि सनातन सभ्यता परम्परालाई चाहिँ छोड्न हुँदैन. किनकि यो जीवन्त रह्यो भने हामी जीवन्त रहन्छौँ. यो अनुशासन हो, धर्म केही होइन हजुर, धर्म मात्र एउटा अनुशासनको पाटो. तपाईँ अनुशासित हुनु भन्ने धर्मको मात्र एउटा मार्ग हो, त्यति हो, अरू केही हुँदैन हजुर. बुझ्नु पनि भएन. यो अनुशासन हुनलाई धेरै कुराहरू चाहिँ नभएर पनि हुने जस्तो गरिदिनुपर्छ र हुन्छ भने फेरि. बुझ्नु पनि भएन. तपाईँले घरमा बिहान बेलुका पूजा गर्नुहुन्छ, छोरीसँग चाहिँ तपाईँले चाहिँ विवाह गर्नुहुन्न, यही त हो नि हाम्रो सभ्यता. तपाईँ हाम्रो एउटै भएन. कोही मान्छेले, नेपाली मान्छेले छोरीसँग बिहे गर्छ कसैले गर्दैन, तर यही काम विदेशतिर हुन्छ, बकैदा हुन्छ. म यहाँ धेरै बोलिनँ, मलाई तपाईँले चाहियो मलाई प्रमाण भन्नुहोस्, म त्यो धर्मको बारेमा, त्यो समाजको बारेमा, त्यो देशको बारेमा बोल्न सक्ने मसँग प्रमाणहरू पनि छ. त्यसो भएको हुँदा आमालाई पत्नी बनाउने, दिदी बहिनीलाई पत्नी बनाउने, होइन आफ्ना काकीहरूलाई भनौँ न आफ्नो आफन्तहरूमा त्यो खालको सम्बन्ध नराख्ने, अनि हामीले सृष्टिको लागि अलि परको पराय घरकी कन्या ल्याउने, यो सभ्यता अनुशासन होइन, हो कि न भन्नु त. हो, यो अनुशासन तपाईँमा पनि छ र हामीमा पनि छ, एउटै हो तपाईँ हामी. तपाईँ यो कार्यक्रिया भनेको 13 दिनै गर्नुपर्छ सबैले. किन मैले भने सोधेको उत्तर दिएँ, अब गरेन होला तपाईँको विचार. म कहिले काहीँ यो टिकटकतिर फेसबुकतिर देख्छु क्या, अराजक तत्त्वहरू हुन्छन् कोही कोही है, अनि अनेक थरीका कमेन्ट गरिरहेका हुन्छन्। तर मेरो चाहिँ फेसबुकमा धेरै कमेन्ट त्यस्ता अराजक आउँदैन, म अरूकोमा हेर्छु कहिले काहीँ. हाम्रो पनि एक दुईवटा आउँदा यसो हेर्छु, त्यसको प्रोफाइल गरेर हेर्छु. कम्तीमा बाबुलाई गाली गर्ने मान्छे, बेतलाई गाली गर्ने मान्छे, धर्मलाई गाली गर्ने मान्छेले चाहिँ छोरीको बिहा किन गर्नु, आफ्नो बिहा किन गरे, यतिकै दिएर पठाएर भइगयो नि. वेदको अधिकार हो हजुर यो बिहे गर्ने अधिकार. त्यसो भएको हुँदा यस्ता कुरामा ध्यान दिनुको लागि अनुरोध गर्छु. कार्यक्रमको अन्त्य भागमा छु, आज छुट्टिन्छु, भोलि अझ धेरै कुराकानी गर्छु. राधे राधे.
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ सुन्ने.
7: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरदिया 98-165-0-72, 98-224-21-679 र 98-125-10-349.
8: हो त नि रेडियो टाइगर आयो.
9: यो हो रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ सिंह. रेडियो टाइगर स्टुडियो टाइम.
10: यति बेला बिहानको 9 बजेको छ.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसून बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 जनाको सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्कदै। अक्टोबर 10 दिल्लीमा हुने ठूलो आन्दोलन गर्ने सीपीसीको घोषणा। र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मंचमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि महाधिवेशन

सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँ सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। त्यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेकोशी बाढ़ीले रोसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाएमा 10 लाख रूपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2 देखि 10 लाख रूपियाँसम्म जरिवाना

राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 75 देखि 80 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यले काठमाडौँलाई कालो सूचीमा राख्नका लागि सिफारिश गरी पठाएपछि 6 निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क डिभिजनले सिफारिश गरेका 3 निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षको लागि र अविनाश निर्माण सेवा छायाना मुगुलाई 1 वर्षको लागि कालो सूचीमा राखिएको छ। त्यसै गरी शंकरमाली निर्माण सेवा काठमाडौँ र मानसाई निर्माण सेवा कालीकोटलाई 3-3 वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौँलाई 2 वर्षको लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सड़क डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो। शंकरमाली निर्माण सेवाको नाम गमगढ़ी सड़क र कश्यप निर्माण सेवाले जुम्ला मनाङ मुस्ताङको सड़क निर्माणको सम्झौता अनुसारको काम नसक्दा कालो सूचीमा परेका छन्। बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सड़क खण्ड अन्तर्गत कालीकोट क्षेत्रका सड़क स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालो सूचीमा परेको सब इन्जिनियर रावलले जानकारी दिनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीको पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रनेर अक्टोबर 2 तारीक अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष भने मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसून बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको पनि प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती, पूर्वका झापा, सुनसरी, खोटाङ लगायत थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। यसैबीच कास्कीको पोखरा महानगरपालिका चलेक साइड फेवातालमा फँसेका 7 जनाको सशस्त्र प्रहरीले हिजो बेलुका सकुशल उद्धार गरेको छ। अचानक आएको हावाहुरी तथा पानीका कारण बोट सहित उनीहरू फँसेका थिए। चितवनबाट पोखरा पुगेका 7 आन्तरिक पर्यटक फेवाताल घुम्न चढ़ेको बोट डुंगा बाँध्ने डोरीको जालोमा परि तालमा अलपत्र परेका र लगत्तै उद्धार गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वको अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्किने यात्रुको संख्या कर्मश बढ़नेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने गरी तयारी गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज चिटौलाले चाड़ पर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक

0: गाड़ीमा यात्रुको चाप थप बढ़ेको बताउनुभयो। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवा संघले आवश्यकता अनुसार अतिरिक्त गाड़ीहरू सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ। चाड़पर्वमा यात्रुको अत्याधिक चाप हुने भएकोले टिकट बिक्री, गाड़ीको अवस्था, भाड़ा दर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्। यात्रुलाई तोकिएको भाड़ामा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ। तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन अर्थात दर खाएर महिलाले व्रत शुरू गरेका थिए। हिजो शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहानै नुहाई धुवाई गरी व्रत समापन गरेका हुन्। व्रतको समापन सँगै परिवार तथा आफन्तबीच प्रसाद बाँडेर पर्वको खुशियाली साटासाट गर्ने परम्परा पनि रहेको छ। अब विदेशको खबर। मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले शुरू गरेको आन्दोलनको आज तेस्रो दिन हो। कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनको क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। अस्ति शुक्रबार पनि केही प्रदर्शनकारी पक्राउ परेका थिए। मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन्। झण्डै 100 प्रदर्शनकारीले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेले अक्टोबर 10 दिल्लीको जन्तर मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ। यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा 100 विद्यालय प्रभावित हुने गरी विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। शिक्षा क्षेत्रको अवस्था सुधारको माग राख्दै विद्यार्थी आन्दोलन देशव्यापी बनेको हो। अब खेल खबर। युईएफए नेशन्स लीगमा स्पेनले चेकियालाई हराएको छ। गैराती चेकियालाई 3-1 हराउँदा स्पेनका लागि लामिलियानमल रोड्री र मिकेल मरिनोले गोल गरे। यो जीतसँगै स्पेनको कीर्तिमानी अपराजित यात्रा 41 खेल पुगेको छ। टोली नेशन्स लीगको क्वार्टर फाइनल नजिक छ। स्पेनले सन् 2022 जूनमा नेशन्स लीगमै चेकियासँग खेलेको टोलीबाट यसपटक रोड्री र ओल्मोलाई मात्रै शुरूआती 11 राखेको थियो। चारवन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 खुला मंचमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसून बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्किँदै अक्टोबर 10 दिल्लीमा ठूलो आन्दोलन गर्ने सीपीएसईको घोषणा। र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो।
1: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादो 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
6: निगरानी सेवा केन्द्रको लागि जयदुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, बिहार सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
7: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
5: ढोढरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 ढोढरीका लागि, सानुश्री हाट बजार मधुबन 8 सानुश्री, सानुश्रीका लागि पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर, गुलेरियाका लागि श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर, उरालीका लागि
7: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, टासा संकलन केन्द्रका लागि सूर्य क्याम्पसको सभाहल बग्नाहा।
5: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए। ओ महाराज, म फेरि नमन शपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन शपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाँझै।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: खुसीको खबर।
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
8: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिने पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
0: निजी पोलिक्लिनिकहरू मध्ये केपी

मुड़का हाय तोर लहंगा।

0: लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन छ सधैँ बाघसिंह रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात चाहिँ।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानैन पर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू।

0: ल्याब सेवा विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच आँखा जाँच अनुसारको चस्मा तयार गरिने प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ
1: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ
2: साथै रगत सुगर थाइरोइड टाइफाइड HbA1c LFT RSV युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ
1: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ
3: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइरोइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैङ्कको पश्चिम पट्टि नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517
4: ओइ सन्जो कहाँ हो के यति हतार हतारमा
5: अन्त कहाँ हुनु नि नमन सपिङ सेन्टरमा हो
4: अरे अरे सपना तिमी कता जान लाग्यो कि
6: कहाँ हुनु नमन सपिङ सेन्टरतिर
4: ए रमेश पर्ख न कता हेरेको के
7: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाजाए ओ मारस है म फेरि नमन सपिङ सेन्टरमा जाइटु
4: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
5: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 37 582
5: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
8: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ उज्यालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो
9: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
8: राष्ट्रको शान किसान
9: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा शुरू। उम्मेद्वारको मनोनयन दर्ता भोलि। पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय, मिति र गति यकिन। उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ्दै। अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपाल 2 पदक लिएर बाहिरियो। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँको खुल्ला मञ्चमा शुरू भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 7,700 प्रतिनिधिहरू सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुल्ला मञ्चमै हुनेछ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि खुल्ला मञ्चमा हिमाल, पहाड़ र तराई मधेश नामका 3 ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। हालैको प्राकृतिक विपदप्रति ऐक्यबद्ध जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मितव्ययी र वातावरण मैत्री बनाएको कांग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा प्रचारहरू पूर्ण रूपमा निषेध गरी शहरका 100+ डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवा महिलाहरूको 1/3 प्रतिनिधित्व र विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिहरूको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निशुल्क पार्किङ र 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क समेत भरपर्दो प्रबन्ध मिलाएको कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले पदाधिकारीहरूको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा अब 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। 4 उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरू मध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। यस्तै 35 वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ़नेछ। चिनिया राजदूत चाङ माओमिङले मुस्ताङको कोरोला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्च स्तरीय टोली कोरोला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरोला नाका पनि सड़कका कारण अवरूद्ध रहेका बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले 3 नाका प्रभावित भएपछि दशैं तिहार लक्षित लत्ता, कपड़ा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। 1.5 महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1,00,000 बढ़ेर 5-6 लाख रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको जुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा धेरै मार पार्छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो। नेपाली विज्ञहरूले भदौ 10 भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 बिहान 8:37 16
ताङ्बुरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार पहिरोपछि पहिलो 25 किलोमिटरसम्म बाढी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा भएको थियो भने नदीको भिहालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढीको भावसँगै त्रिशुले किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यतिबीच संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रहरूले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमा काचन फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-3333 493

बढी वैदेशिक मुद्रा आर्जन भएको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ। अब विदेशको खबर। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ। विश्वभर बढ्दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानीहरूको संख्या बढ्दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ। मेटा, स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। सरकारहरूले आफ्नो नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटि रहित उपायहरू खोजेका छन्। प्रतिवेदन अनुसार धेरै उत्तरदाताले सामाजिक सञ्जालले मानिसलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन्। यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्या भने व्यापक वृद्धि भएको छ। अमेरिका, क्यानाडा र बेलायत जस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना, केन्या र नाइजेरिया जस्ता प्रतिव्यक्ति कुल ग्राहस्त उत्पाद कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै रहेको पाइएको छ। अब खेल खबर। जापानको आइसी नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। कराटेको कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जितेका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी थिए। एसियाली खेलकुदमा नेपालले 1 स्वर्णसहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भने पाउन सकेन। चार भन्ज्याङ मित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली काँग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा शुरू, उम्मेद्वारको मनोनयन दर्ता भोलि, पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव, चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन, चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा, भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय मिति र गति यकिन, उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड, सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै, अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित,

0: गर्जन सधैँ बाघ झै रेडियो टाइगर 99.2 MHz।
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774। निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।

0: जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
1: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
2: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
2: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाकान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू:
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: होइन दिदी, किन निराश भएर बस्नु भएको?
6: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचेरा छु नि बहिनी।
5: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
7: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
8: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
4: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
5: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
6: Yo, people in the house, this is a tribute to the

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाली पाइने सुनचाली पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाली पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463। ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: शक्ति मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, घुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-0-86-93।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: गंगा के रेडियो ठाउँ ठाउँ के आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086993।
4: अपने सिंधी बाटी रेडियो टाइगर उन्नीस सौ बुंदा दिन में गहन

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द 17 भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
0: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको निष्पक्ष आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
2: अधिकांश मानिसहरू काँग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै काँग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाकाको अवलोकन, चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
0: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा, राज्यका गभर्नर संघीय कंग्रेसका सदस्य र सिनेटका सदस्यमा पनि निर्वाचित हुँदै।
1: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काश्यमै चित्त बुझायो।
3: आउँछ तल जान्छ तल, खल्ती खाली छैन बचत।
4: सो व्हाट नेक्स्ट?
3: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ। लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको एसआईपी। आजैदेखि आफ्नो नियमित कमाइ र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
5: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र भाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
3: एनआईसी एसिया क्यापिटल।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशनको उद्घाटन समारोह अहिले अन्तिम चरणमा चलिरहेको छ। अहिले अन्तिम चरणमा कांग्रेस सभापति गगन थापाले आफ्नो मन्तव्य राखिरहनु भएको छ। उद्घाटन समारोहपछि त्यही ठाउँमा भोलिदेखि बन्द सत्र शुरू हुनेछ। महाधिवेशनमा 7,500 धेरै प्रतिनिधि सहभागी छन्। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभागृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। कांग्रेसले पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। 4 उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरू मध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
1: यसै बीच कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित अन्य दलका शीर्ष नेताहरूले कांग्रेसमा गगन थापाले गरेको प्रयासको सराहना गर्दै उहाँलाई अबको कार्यकालमा सर्वसम्मत सभापति चयनको शुभकामना दिएका छन्। यस्तै कांग्रेसको मंचमा उपस्थित नेताहरूले राष्ट्रिय राजनीतिको पनि व्यापक चर्चा गरेका छन्। कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान खतरामा रहेको जिकिर गर्नुभयो। सरकारका केही गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको उहाँको भनाई छ। यसै गरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षा सहित विभिन्न चुनौतीको बाटोबाट अघि बढ़िरहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले राजनीति र नेता प्रतिको जनताको वितृष्णामा अपेक्षित सुधार नआएको बताउनुभयो। यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताउनुभयो। कार्यक्रममा रासोपा सभापति रवि लामिछानेले विभिन्न आरोप लगाएर राज्यका संयन्त्रलाई कमजोर बनाउने काम नगर्न अन्य दलसँग आग्रह गर्नुभयो। उहाँले अहिलेको सरकार नढल्ने भन्दै आफूहरूले इतिहासलाई साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झाउनुभयो। सरकार आज ढल्छ वा भोलि ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोश भएर ढल्ने खतरा भएको उहाँको टिप्पणी छ।
0: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कांग्रेसको वैचारिक, संगठनात्मक, आर्थिक कार्यदिशा प्रस्तुत गरेको प्रतिवेदनमा विगतका कमजोरीहरूको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्य भन्दा पद र सत्तामा केन्द्रित भएको, भागभण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमा याचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने संकल्प प्रतिवेदनमा गरिएको छ। मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेण्डा र उम्मेद्वार सहित मतदातामा जाने नीति लिएको छ। उम्मेद्वार छनौटमा प्राइमरी चुनाव प्रणाली अपनाउने र प्रधानमन्त्रीको कार्यकाल 2 कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने पनि प्रस्ताव छ। यस्तै संसदमा 38 सीट सहित सरकारका काम कार्यवाहीमाथि कड़ा निगरानी राख्न छाया सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागभण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन, उद्यम र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ। भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा सहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन चलिरहँदा सबै पक्ष यसमा सहभागी छैनन्। विशेष गरी पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको मात्र होइन, छुट्टै महाधिवेशनको प्रक्रिया पनि अघि बढ़ाइरहेको छ। यी गतिविधिले कांग्रेस विभाजनको संकेत कतिको देखाएको छ भनेर साथी हृदय रिमालले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई सोध्नु भएको छ।
2: कति कांग्रेस विभाजित भएर अधिवेशन भइरहेको होइन भन्ने प्रश्न पनि उठ्दछ। नेतृत्व परिवर्तनको विषय अत्यन्तै चरमोत्कर्ष रहेको अवस्था हो। मेरो पुरानो एउटा खानदानी उनै जानी भयो, त्यो नै खुसी भयो भन्ने चिन्ता होला, मेरो प्रभाव रहेन पार्टीमा भन्ने चिन्ता रह्यो होला कतिलाई, लामो समयदेखि त्यहाँ हालीमुहाली गरेका परिवार व्यक्तिहरूलाई। भोलि विभाजित भएर दुईटा कांग्रेस जारी हो कि भन्ने पनि देखिन्छ। तर विधिवत रूपमा औपचारिक कांग्रेस त एउटै रहन्छ। ठूलो चुनौती भनेको यो चाहिँ नै विरासतयुक्त नेतृत्व हो कि विरासत मुक्त नेतृत्व हो, त्यसको द्वन्द हो। र भनौँ आज प्रारम्भ भएको अधिवेशनले विरासत मुक्त नेतृत्वलाई नै अनुमोदन गरेर अगाडि बढाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ।
4: देउबा पक्ष पनि समानान्तर महाधिवेशनको गतिविधिमा सक्रिय भएको अवस्था छ। अब साँच्चीकै महाधिवेशन हुने सम्भावना कति छ यो पक्षको?
2: त्यो पक्षले महाधिवेशन गर्दैनन् भनेर भन्न मिल्दैन। त्यो अब कांग्रेसको महाधिवेशन नभइकन कांग्रेसको नाममा एउटा पक्षले गरिने महाधिवेशनको प्रयास मान्न सकिन्छ। निकै एक्लिएर गइसकेको देखिन्छ। अधिकांश मानिसहरू छोडेर एउटा कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसको एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
4: देउबा फर्किसके पछाडि समानान्तर रूपमा दुवै समूह शक्तिशाली देखिन्छ, तर अहिले पछिल्लो समय अलिकति निकटहरूले साथ छोड्दाखेरि देउबा अलिकति कमजोर हुनुभयो भन्ने खालको पनि मनोवैज्ञानिक प्रभाव पर्यो भने चाहिँ यसलाई कसरी लिनुभएको छ?
2: त्यो खालको बुझाइ सही हो, मलाई पनि त्यस्तै लाग्दछ। सबै त कसले सक्छ र भन्ने खालको एउटा सोचाइ केही मानिसहरूमा हुन सक्दछ, कमजोर भएर गएको छ एउटा त्यो हो। हेर्दाखेरि त ठुला हेभी वेट छ नि त काङ्ग्रेसको प्रतित्व ती अनुहारहरूले गर्न सकिरहेको जस्तो लाग्दैन मलाई।
4: यो काङ्ग्रेसभित्रको केन्द्रको आन्तरिक लडाई अथवा शीर्ष नेताहरू बीचको टकराव अथवा पार्टीको मूल नेतृत्व बीचको विवादले गाउँ गाउँसम्म अलिकति राजनीतिक रूपमा अन्यलता सृजना भएको अवस्था छ। काङ्ग्रेसमा विचार राख्नेहरूको लागि के हुन्छ यसको प्रभाव? लामो
2: अब यस्तो हेर्न पार्टीभित्र केही चाहिँ भिन्न दृष्टिकोण आउनु, नेतृत्वका बीचमा केही कहिले काहीँ प्रतिस्पर्धा हुनु, गुटहरू निर्माण हुनु पार्टीको राजनीतिमा यो कुनै अनपेक्षित कुरा होइन। हेर्नुहोस् त्यसलाई व्यवस्थापन गर्ने पार्टीको विधि र परम्परा कस्तो छ, त्यो विधि र परम्परा नै हाम्रो सबैभन्दा ठुलो कमजोर पक्ष रहेको छ। व्यक्तिगत टक्कर मात्रै बढी छ। तपाईँले भने जस्तै वास्तवमा काङ्ग्रेसको संगठन संरचना कुनै न कुनै रूपबाट देशव्यापी प्रभावित छ। स्थानीय चुनाव र प्रदेशको चुनाव मुलुकमा आउँदैछ, अब जनसमर्थनको ठूलो चुनौती काङ्ग्रेसमा विद्यमान छँदैछ। सुदृढ गरेर जनविश्वासलाई पुनस्थापित गर्ने जुन जिम्मेवारी छ त्यसमा अब मूल नेतृत्व सबैभन्दा बढी जिम्मेवार हो।
4: प्रतिकूल परिस्थितिमा पनि काङ्ग्रेसभित्र युवाहरूको आकर्षण भन्ने देखिन्छ, यसलाई चाहिँ कसरी
2: लाग्दछ भन्दाखेरि अब काङ्ग्रेस समाप्त भएर जाने पार्टी त होइन नि, कमजोर हुनु एउटा कुरा हो, एउटा चुनाव हार्दैमा पार्टी समाप्त भएर जाने कुरा होइन। यसो एउटा इतिहास बोकेको छ, इतिहास मात्रै होइन, जुन पार्टी अहिले जितेर सत्तामा पुगे पनि त्यसको आधार तय गरिदिने योगदान त नेपाली काङ्ग्रेसको हो नि त। नेपाली काङ्ग्रेसले नै लोकतन्त्र नेपालमा बित्याउने काम

0: दिने त्यो कमीले गर्दाखेरि यो भएको।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने, उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलीको कांग्रेसदेखि देश समस्यामा परेको समचर्चा, सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण लगायतका खबर प्रस्तुत गर्यौं।
5: राजदूत चाङ माओ मिङले मुस्ताङको कोरला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरला नाका हुँदै नेपालको लोमान्थाङ पुगेको हो। मुख्य नाका रसुवा र तातो पानी बन्द रहेको र कोरला नाका सड़क पनि अवरूद्ध रहेको बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाड़ पर्व नजिकिँदै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थलमार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले तीनवटै नाका प्रभावित भएपछि दशैं तिहार लक्ष्य चार लत्ता कपड़ा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। डेढ़ महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1 लाखबाट बढ़ेर 5-6 लाख रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाड़ पर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा बढ़ी मार पारेको छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो।
1: यसैबीच अविरल वर्षाले क्षति पुर्याएको बेनी जोमसोम कोरोला सड़क अन्तर्गत म्याग्दी खण्डमा गाड़ी सञ्चालनका लागि मरमत कार्य तीव्र रूपमा भइरहेको छ। चीनसँगको व्यापारिक नाका जोड्ने मुस्ताङ स्याउ र भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउने तथा पर्यटन याम शुरू भएकाले यो सड़क मरमतलाई सरकारले उच्च प्राथमिकता दिएको छ। बाढ़ी पहिरोले 55 ठाउँमा क्षति पुर्याएको यो सड़कको धेरैसो खण्डमा मरमत सकिए पनि राहु पारेदेखि पोखरे बगरसम्मको 15 किलोमिटर क्षेत्रमा काम भइरहेको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सबै तालमेल मिलेमा अबको 1 हप्तादेखि 10 दिनभित्र 4 पाङ्रे गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित मजदूर उपकरणहरू परिचालन गरिएको छ। तिल्केनी चौर क्षेत्रमा अवरोध हटेसँगै सदरमुकाम बेनीसँगको यातायात सम्पर्क भने जोड़िएको छ।
5: यसैबीच रसुवा र नुवाकोट सीमामा रहेको भित्रावतीको फलाखु खोलामा बन्ने बेली ब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने नेपाली सेनाले जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पक्की पुल बगाएपछि त्यहाँ नेपाली सेनाको नेतृत्वमा बेली ब्रिज दडानको काम भइरहेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रती राजाराम बस्नेतका अनुसार निर्माण सामग्रीहरू पुर्याइसकेर दशैं अघि नै गाड़ी सञ्चालन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ। बेलीब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाण्डसँग रसुवाको अवरूद्ध सड़क सम्पर्क पुनः जोड़िएर आवत जावतमा राहत मिल्नेछ।
1: नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सिस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 तांगुरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च

0: कमिन्सकीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि पनि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार हिम पहिरोको पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यो विपद संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदहरूको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़ दिएका छन्।
1: बाराको देवताल गाउँपालिका वडा नम्बर 6 माछा पोखरीमा डुबेर दुई किशोरीको ज्यान गएको छ। 14 वर्षीय निशा पटेल र 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी हिजो डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो।
0: यसैबीच सन्तानको स्वास्थ्य दीर्घ जीवन र कल्याणको कामना सहित मधेसभर श्रद्धापूर्वक मनाइने जितिया पर्व आज सम्पन्न भएको छ। मधेसका सन्तानवती आमाहरूले 36 घण्टा भन्दा लामो कठोर निर्जला व्रत बसी यो पर्व समापन गरेका हुन्। यसअघि सप्तमीका दिन पवित्र स्नान गरी व्रत संकल्प गरेका महिलाहरूले अष्टमीको रात ओगटन अर्थात दर खाई शनिबारदेखि निधार व्रत शुरू गरेका थिए। व्रतको विधान अनुसार नवमी तिथि शुरू भएसँगै आज बिहान व्रत समापन गरिएको हो। व्रतको अवसरमा व्रतालु महिलाहरूले पवित्र जलाशयमा स्नान गरी आफ्ना दिवंगत महिला पितृहरूलाई तर्पण समेत दिएका छन्। राजा जितवाहनको आराधनामा गरिने यो पर्वको प्रभावले सन्तान पराक्रमी पकारी र दीर्घजीवी हुने जनविश्वास रहिआएको छ। भविष्य पुराणमा समेत चर्चा गरिएको यो ऐतिहासिक तथा धार्मिक व्रत द्वापर युगदेखि नै चलिआएको विश्वास गरिन्छ।
1: सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुप्पार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने व्यवस्था छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपालको लागि नयाँ प्रजातिको चरा कोलार्ड किङ फिसर अभिलेख भएको छ। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 यो चरा फेला परेको हो। यही असोज 13 बेलुका चरा अवलोकनकर्ता अनिल मण्डलले यो चराको फोटो खिच्नु भएको नेपाल पंक्षीविद संघले जनाएको छ। संघका अनुसार मण्डलले नेपाल बर्ड रेकर्ड कमिटिमा विवरण सहित पठाउनु भएको चराको तस्विरको अध्ययन राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूसँग राय सुझाव पछि नेपालका लागि नयाँ चरा पुष्टि भएको हो। समुद्र किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ।
3: कफी खेतीको विस्तार र उत्पादनको हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ।
1: हावाहुरीले बिजुलीका पोल र तारमा पुर्याएको क्षति मर्मत नहुँदा सल्यानका दुई पालिकाका बस्ती 10 विद्युत सेवा विहीन भएका छन्। असोज 10 हावाहुरीले गरेको क्षतिका कारण कपुरकोट गाउँपालिकाका विभिन्न वडा र शारदा नगरपालिकाको जलुके बस्तीका झण्डै 1170 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। लामो समयदेखि बिजुली नहुँदा स्थानीयवासीहरू सौर्य टुकी र लालटिन बाल्न बाध्य भएका छन् भने मोबाइल चार्ज गर्न समेत घण्टौं हिँड्नु परेको छ। विद्युत नहुँदा खानेपानी, संचार, स्वास्थ्य सेवा तथा वडा कार्यालयबाट हुने अनलाइन सेवाहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन्। विद्युत प्राधिकरण सल्यानका प्रमुख नरेश दत्त रावलले प्राविधिक जनशक्ति कम भएका कारण मर्मतमा ढिलाइ भएको बताउनुभयो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ब्राजिलमा आज भइरहेको राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो बीच मुख्य प्रतिस्पर्धा हुँदैछ। वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेद्वार बीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक प्रतिस्पर्धाको रूपमा हेरिएको समाचार संस्था एपीले जनाएको छ। अरू 10 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान छ। 80 लुला 7 पटक राष्ट्रपति पदका लागि चुनावमा प्रतिस्पर्धा गरिरहनु भएको छ। उहाँ 4 पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ। यद्यपि यसअघि उहाँको कार्यकाल लगातार थिएनन्। 45 वर्षीय फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ। बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको मुख्य आधार बनाउनु भएको छ। उहाँले दुर्लभ खनिज लगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनु भएको छ। आजको मतदानमा राष्ट्रपतिसँगै 27 राज्यका गवर्नर, राज्य विधायिकाका सदस्य, संघीय कंग्रेससँगै 513 सदस्य तथा 81 सदस्यीय सिनेटका 54 सदस्य पनि निर्वाचित हुनेछन्।
1: अब खेल खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने बताउनु भएको छ। सुर्खेतमा आज बसेको 10 खेलकुद मूल आयोजक समितिको बैठकमा मन्त्री पोखरेलले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नु भएको छ। उहाँले 10 राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि शुरू भएको बताउनुभयो। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ। पछिल्लो पटक प्रतियोगिता आउँदो मंसिर 16-29 गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। राष्ट्रिय खेलकुदको मिति यो 5 पटक तोकिएको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगसिर 2-9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सर्दै आएको छ।
3: जापानको आइसी नागोयामा सम्पन्न चलिरहेको 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। 20 एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदकमै चित्त बुझाएको छ। नेपालका लागि कराचीका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जिते। पछिल्ला संस्करणहरूसँग तुलना गर्दा नेपालको यो प्रदर्शन निराशाजनक बनेको छ। सन् 2018 जकार्ता एसियाडमा प्याराग्लाइडिङ र 2022 हाङझाउ एसियाडमा कराचीकी एरिका गुरूङले नेपालको लागि ऐतिहासिक रजत पदक जितेका थिए। तर यसपटक नेपाल रजत पदक विहीन बन्न पुग्यो। धेरै सो खेलाड़ीहरू प्रारम्भिक चरणमै रोकिए। यसले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय तयारी पूर्वाधार र पूर्व तयारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने पाठ सिकाएको छ।
1: र पाकिस्तानकी तीव्र गतिकी बलर कायनात इम्तियाजले म्याच रेफ्रीको रूपमा करियर अघि बढ़ाउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्। उनले गएको अगस्त र सेप्टेम्बरमा कराचीमा आयोजित 19 वर्ष मुनिको पीसीबी राष्ट्रिय महिला टी20 प्रतियोगिताका खेलहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। दायाँ हाते बलर इम्तियाजले 13 वर्ष लामो आफ्नो खेल जीवनमा 19 एक दिवसीय र 21 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन्। कायनात इम्तियाजले एक दिवसीय क्रिकेटमा 51.40 औसतमा 10 तथा टी20 अन्तर्राष्ट्रियमा 5.82 इकोनोमी रेटमा 8 लिएकी छन्। इम्तियाज म्याच रेफ्री बन्ने पाकिस्तानकी दोस्रो पूर्व महिला क्रिकेटर हुन्। यसअघि गएको अगस्तमा आयमान अनवरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी थिइन्।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द 17 भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
3: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा। चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाफाको अवलोकन। चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
3: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गवर्नर, संघीय कंग्रेसका सदस्य तथा सिनेटका सदस्य पनि निर्वाचित हुँदै।
1: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काश्यमै चित्त बुझायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी सम्झना महर्जन र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाजे।
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाओ बर्दिया।
1: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सेक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-41-41-61।
4: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 MHz।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप झैं।
1: रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
5: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
5: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
5: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
5: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
6: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
7: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
8: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
9: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ

कुर्ती, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैं।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहित

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैं

0: तिमीलाई के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया।
3: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेक का साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: खुशीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
6: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा बर्सातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
7: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
6: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
7: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
6: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
7: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
6: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
7: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
6: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
7: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
6: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
7: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
6: शान्त रहने, धेरै हिँडुल

0: गर्ने बीस फैलन सक्छ।
1: दम्स भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्वदम्स उपचार केन्द्र वा अस्पताल लैजाने।
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
4: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441161।
1: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जनका सधैँ बाघ झैँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्ने।